0: बजार आवश्यकता अनुसार दिने अभ्यास शुरू गरेको उहाँले जानकारी दिनुभयो। राष्ट्र ब्याङ्कको ब्याङ्किङ काउन्टरमा कार्यालय समयमा सेवा उपलब्ध हुँदै आएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण थालेको उहाँको भनाइ छ। अहिले राष्ट्र ब्याङ्कमा नोट साट्न जानेले दुई बण्डलसम्म साट्न पाउँछन्। एक बण्डलमा 5, 10, 20, 50 र 100 दरका नोट सबै 100 हुन्छन्।
1: मनाङको हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप 3 शव फेला परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार गोर्खाको धार्ची 2 केरौंजाका आश गुरूङ, खोटाङको ऐसुलु खर्क 3 सूरज राई र रुकुमको हुकामका कमल बुढाको शव फेला परेको हो। यसअघि 4 शव फेला परेको थियो। हिजो 3 शव भेटिएसँगै अहिलेसम्म 7 शव फेला परेको छ। अझै 9 बेपत्ता छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नुवाकोटको बारीमा आमा बाबु बेपत्ता भएपछि विशेष संरक्षण आवश्यक भएका बाजुराका तीन बालबालिकालाई सरकारले दीर्घकालीन सहार योजनामा समेटेको छ। योजना अन्तर्गत उनीहरू 18 वर्ष नपुगेसम्म शिक्षा पालन पोषण संरक्षण र आवश्यक हेरचाहको जिम्मेवारी सरकारले लिनेछ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन सहार योजना ल्याइएको छ। मन्त्रालयले राष्ट्रिय बाल अधिकार परिषदमा स्याहार सम्बन्धी सम्झौता गरेको हो। परिवारको गुजारा चलाउन मस्तुरीका लागि नुवाकोट पुगेका उनीहरूका आमा बुबा बाढीमा बेपत्ता भएका थिए। काठमाडौँमा यात्रुवाहक सवारी साधनमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिने भएको छ। गाडीलाई बाटो इजाजत रोड पर्मिट दिँदा यन्त्र अनिवार्य गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्लेले विभिन्न कारणले जुनसुकै बेला आगलागी हुन सक्ने भएकाले नियन्त्रण गर्न सकिने उपकरण सवारीमै राख्न आवश्यक भएको बताउनु भएको छ। सर्वोच्च अदालतले भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जानबाट नरोक्न परमादेश जारी गरेको छ। अमेरिकामा पुनर्स्थापित भइसकेका अभिभावकसँग पुनर्मिलनको लागि अमेरिका जान चाहेका भुटानी शरणार्थीका सन्तानलाई एक्जिट पर्मिट दिन सरकारका नाममा परमादेश जारी भएको हो। भुटानी शरणार्थीका सन्तानलाई तेस्रो देश पुनर्वासका लागि जानबाट रोक्ने गरी एक्जिट पर्मिटको निवेदन अनिर्णित राख्ने सरकारी निकायको कदमलाई सर्वोच्चले गलत ठहर गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र शान्ति सिंह थापाको संयुक्त इजलासले 2083 साउन 27 गते यस्तो आदेश गरेको हो। यो दशैंमा 10 लाखसम्म यात्रुले काठमाडौँ उपत्यका छाडेर गाउँ फर्किने अनुमान गरिएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले दशैंका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वाधार मन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ।
4: दशैं सुरु हुने दिन अघिको तुलनामा घटस्थापनाको दिन अत्यधिक चाप हुने प्रतिवेदनको अनुमान छ। दशैं सुरु भएपछि भने फूलपातीको दिन चाप धेरै हुने समितिको भनाइ छ। घटस्थापनाको दिन न्यूनतम 45,000 अधिकतम 68,000 यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। फूलपातीको दिन यो संख्या 1,13,000 पुग्नेछ। यात्रु ओसार्न 7,000 भन्दा बढी सवारी साधन चल्नेछन्। फूलपातीको दिन 13-20% यात्रुले काठमाडौँ छोड्ने अनुमान छ। दशमीको दिन भने यो संख्या 4% झर्ने प्रक्षेपण गरिएको छ। तर यातायात व्यवसायले भने यो संख्या अझ बढी हुन सक्ने अनुमान गरेका छन्। प्रतिवेदन अनुसार चाडबाडमा ठूला बसले 47.8% हाराहारी यात्रुलाई गाउँ लैजानेछन्। माइक्रोबसले 42.9% र मिनीबसले 9.2% यात्रु बोक्ने अनुमान छ। प्रतिवेदन अनुसार दशैंका यात्रु बोक्न अधिकतम 65,000 सवारी साधन आवश्यक पर्नेछ। यातायात व्यवसायका अनुसार उपत्यका केन्द्रित 1.5 लाख सवारी साधन चल्छन्। यो वर्ष यात्रुको माग अनुसार सीट उपलब्ध हुने अनुमान समितिले गरेको छ।
3: बाढी पहिरोले बागलुङ र म्याग्दीमा सडक सञ्जाल प्रभावित छ। आवत जावतमा समस्या भइरहँदा पेन्सनरको अवस्था पनि चासोको विषय बनेको छ। उनीहरूको अवस्था र परेको असरबारे एरिया वेलफेयर सेन्टर बागलुङका असिस्टेन्ट एरिया वेलफेयर अफिसर लिल प्रसाद गुरुङ:
5: हाम्रो पेन्सनर खासै त्यस्तो ऊ त भएको छैन, तर यो म्याग्दी किन्दु एरिया चाहिँ किन्दु र पाउँदरमा चाहिँ अलिक रिक्स भएको हुनाले त्यहाँ हाम्रो दुईजना बेनिफिसियरी हुनुहुन्थ्यो डिसेबल सपोर्ट ग्रान्ट रेसिपिएन्ट दुईजना, उहाँहरू चाहिँ यता अलिकता रिक्स भएर सिखमा आएर बस्नु भएको छ। त्यो रिक्स भएको त्यो गाउँ नै सिफ्ट भएको छ कि त्यहाँबाट हामीले कल गर्दा चाहिँ उहाँहरू चाहिँ के अरे अलरेडी यता सेफ लोकेसन सिखमा आएर बस्नु भएको रहेछ कि आफ्नो जग्गामा। बेनिफिसियरीको त्यति नै हो, अरू ठाउँमा त बाटोहरू अब छैन सन्चै दर्पणतिर भयो।

0: देवालले आफूलाई नेपाली कंग्रेसको सभापति नै दावी गरेर हस्ताक्षरसहित पत्र बुझाउनु भएको हो, जसलाई निर्वाचन आयोगले दर्ता गरेको छ। महाधिवेशन तयारी समितिको सचिवालय प्रमुख दीपक कुइङ्खेलका अनुसार असोज 15 आजदेखि वडा अधिवेशन सुरु गरी मङ्सिर 21 गते केन्द्रीय महाधिवेशन गर्ने गरी आयोगमा पेश गरिएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS कुल कार्य रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: कांग्रेसले आज क्षेत्रीय अधिवेशन सकेर निर्वाचित प्रतिनिधिको नाम केन्द्रमा पठाउन लागेको छ. निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले आज नामावली पाएपछि भोलिबाट दुई दिनसम्म केन्द्रीय महाधिवेशन प्रतिनिधिको नाम दर्ता गर्ने उल्लेख गर्नुभएको छ. प्रतिनिधिको नाम दर्ता गरेपछि असोज 18 गतेबाट केन्द्रीय महाधिवेशन गरिनेछ. यस्तै कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवापक्षीय कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुँदैछ. देउवा समूहले पनि 15 महाधिवेशन आगामी मङ्सिर 21-23 गतेका लागि तोकेको छ. देउवा समूहले असोज 20 गते पालिका, असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराएको छ. संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ. बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ. राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुहुनेछ. बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक, नागरिक लगानी कोष 3 संशोधन विधेयक र भुक्तानी तथा फर्जेट पहिलो संशोधन विधेयकलाई दफवार छलफलको लागि प्रस्तुत गर्नुहुने कार्यसूची छ. दिउँसो 1 बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता पादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ. इन्डियन अयल कर्पोरेसनले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ. तर मूल्य बढेर आए पनि नेपालमा मूल्य यथावत रहने नेपाल अयल निगमले जनाएको छ.
4: निगमका अनुसार आइओसीले पेट्रोल प्रति लिटर 20.44 रुपियाँ र डिजेल 20.21 रुपियाँ बढाएर पठाएको छ. त्यस्तै मट्टीतेल प्रति लिटर 15.96 रुपियाँ, खाना पकाउने ग्यास प्रति सिलिन्डर 81.32 रुपियाँ बढाएर पठाएको हो. हवाई इन्धन प्रति लिटर 18.66 रुपियाँ बढाएर पठाइएको छ. भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य भने यथावत रहने निगमले जनाएको छ. भोटेको सिबाडी चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको बैठकले मूल्य हालकै कायम राख्ने निर्णय गरेको हो. चाराली, विराटनगर, वीरगंज, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज र धनगढ़ी क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ 197.50 रुपियाँ प्रति लिटर छ. त्यस्तै दोस्रो वर्गका सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ 199 रुपियाँ छ. यसैगरी तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ 200 रुपियाँ छ. खाना पकाउने ग्यासको भाउ मुलुकभर 2060 रुपियाँ छ.
3: अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा पाक्षिक रूपमा 3.20 करोड़ 38 लाख घटा हुने पनि निगमले जानकारी दिएको छ. नेपाल प्रहरीले भोटेकोसी बाढीमा बेपत्ता प्रहरीका सन्ततिलाई स्नातकोत्तरसम्म निशुल्क पढाउने निर्णय गरेको छ. भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढीमा नेपाल प्रहरीका प्रभावित कर्मचारी तथा परिवारजनलाई लक्षित गर्दै प्रहरीले विशेष राहत तथा कल्याणकारी निर्णय गरेको हो. बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित 28 प्रहरीका कर्मचारीका सन्तानलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा निशुल्क दिने निर्णय गरेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ. फ्लाई दुवै हवाईजहाजका पाइलटबीच झडपपछि आपतकालीन अवतरणमा परेका यात्रुले आफूलाई भाग्यले बचाएको प्रतिक्रिया दिएका छन्.
5: Suddenly the aircraft dropped, like a massive drop down, like a roller coaster. And we saw that there was a crowd and riot on the front, next to the cockpit.
3: दुबईबाट इजरायलको तेल अभिव जान लागेको विमानभित्र सहचालकले चालक पाइलटमाथि छुरा प्रहार गरेपछि उडिरहेको विमान 14,000 फिट तल झरेको थियो. आक्रमणकारी पाइलटलाई जगेडा चालक दलका सदस्य र यात्रुले नियन्त्रणमा लिएर विमानलाई साउदी अरबको ताबुक हवाई अड्डामा आपतकालीन अवतरण गराएका थिए. बेलायती विदेश मन्त्री एड मिलिभ्यानले घटनाप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ. यस्तै फ्लाइ दुवैको जहाजमा छुरा प्रहारका बीच उडान नियमित गर्न सफल

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: फुटेकोसी बाढीपछिको खोज तथा उद्धार कार्यलाई अब खोज तथा पुनर्स्थापनाको चरणमा लगिने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 37 बैठकले बेपत्ता भएका नागरिकको विस्तृत जानकारी सङ्कलन गर्दै पुनर्स्थापनामा जाने निर्णय गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती,
4: हामीले यो फेजबाट अब त नयाँ फेजमा जानुपर्छ भन्नेको लागि, जस्तो अब रिकभरी फेजमा हामी जानुको कारण पनि के छ भनेपछि, अहिले जुन होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ उहाँहरूको पीडा, उहाँको दुःख, त्यसलाई पनि हामीले मध्यनजर गर्दै अब चाहिँ पनि यसमा ढिला गरियो भनेपछि, अनि उहाँको अस्थायी घर पनि बन्दैन भन्ने कुरालाई मध्यनजर गर्दै पनि यसलाई चाहिँ तुरुन्तै अब अस्थायी घर बनाउनेतिर जाने र त्यसमा डेभलपमेन्ट पार्टनरहरूले पनि धेरै ठुलो इच्छा देखाइराख्नु भएको हुनाले हामी पनि यसमा सहयोग गर्छौँ भनेर भन्ने पनि उहाँको आइराखेको हुनाले, र त्यो नेपालकै नाउँमा आएको पैसा हो, फेरि डेभलपमेन्ट पार्टनरबाट आएको पैसा पनि नेपाललाई आउने हो।
3: अब मुख्यतः खोजी अभियान सकिएको उहाँको भनाइ छ।
4: कहीँ केही कुरा भेटिन सक्छ, कुनै मानवअङ्ग भेटिन सक्छ भन्ने किसिमले पनि त्यसलाई जारी नै राख्ने हुनाले सायद त्यो क्रम चाहिँ जारी नै रहला, त्यो हुनाले सर्च भन्ने शब्द हामीले हटाएको छैनौँ, तर रेस्क्यु गर्नुपर्ने चाहिँ अवस्था अब हामीले खोज टनेलको पनि खोजी गरिसक्यौँ र ग्राउन्डमा पनि सबैतिर चाहिँ हाम्रो तिनटै सुरक्षा निकायले सर्च गरिसकेको अवस्था र त्यसबाट चाहिँ हामीले कुनै पनि ठाउँमा अब कुनै व्यक्ति ट्र्यापमा परेको या त्यसरी चाहिँ थुनिएको अवस्थामा उद्धार गर्नुपर्ने चाहिँ अवस्था नरहेको भन्ने आएको।
3: सम्भावित सुरक्षित स्थानमा अस्थायी आवास बसोबास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा काम गरिनेछ। उपरोक्तले डिएनए प्रमाणितको काम सकिने चरणमा रहेको जानकारी दिनुभएको छ। नुवाकोटको बाढीमा आमा बुबा बेपत्ता भएपछि विशेष संरक्षण आवश्यक भएका बाजुराका 3 बालबालिकालाई सरकारले दीर्घकालीन स्याहार योजनामा समेटेको छ। योजना अन्तर्गत उनीहरू 18 वर्ष नपुगेसम्म शिक्षा, पालन पोषण, संरक्षण र आवश्यक हेरचाहको जिम्मेवारी सरकारले लिनेछ। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना ल्याइएको छ। मन्त्रालयले राष्ट्रिय बाल अधिकार परिषदमा स्याहार सम्बन्धी सम्झौता गरेको छ। परिवारको गुजारा चलाउन मजदुरीका लागि नुवाकोट पुगेका उनीहरूका आमा बुबा बाढीमा बेपत्ता भएका थिए। काठमाडौँमा यात्रुवाहक सार्वजनिक सवारी साधनमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिने भएको छ। गाडीलाई बाटो इजाजत रुट परमिट दिँदा यन्त्र अनिवार्य गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्लेले विभिन्न कारणले जुनसुकै बेला आगलागी हुन सक्ने भएकाले नियन्त्रण गर्न सकिने उपकरण सवारीमै राख्न आवश्यक भएको बताउनु भएको छ। यो दशैँमा 10 लाखसम्म यात्रुले काठमाडौँ उपत्यका छाडेर गाउँ फर्किने अनुमान गरिएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले दशैंका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वाधार मन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ।
5: दशैं शुरू हुने दिन अघिको तुलनामा घटस्थापनाको दिन अत्यधिक चाप हुने प्रतिवेदनको अनुमान छ। दशैं शुरू भएपछि भने फूलपातीको दिन चाप धेरै हुने समितिको भनाइ छ। घटस्थापनाको दिन न्यूनतम 45,000 अधिकतम 68,000 यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। फूलपातीको दिन यो संख्या 1,13,000 पुग्नेछ। यात्रु ओसार्न 7,000 भन्दा बढी सवारी साधन चल्नेछन्।
3: इजरायलले आफ्नो मुलुक आउने विमानका चालकमाथि कडाई गर्ने भएको छ। दुबईबाट तेल अभिव आउन लागेको फ्लाइ दुबईको विमान जानी जानी दुर्घटना गराउने प्रयास भएको भन्दै कडाई गर्ने भएको हो। भारतीय चालकमाथि आक्रमण गर्ने ओमानका सहचालकलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएका छन्। हवाई सुरक्षा विश्लेषक पल एडवर्डका अनुसार सबै जोखिम समाप्त पार्ने अचूक औषधि भने यो संसारमा बनेको छैन।
6: I think it's very difficult to train someone to cope with someone leaning across a cockpit and stabbing them. But what I would say is that everything needs to be looked at, including who is recruited to fly these aircraft.
3: यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणकारीले उडानको बीचमा यन्त्र समेत बिगार्न खोजेर जोखिम ल्याएको बताउनु भएको छ। आगामी दिनमा जानेर विमान दुर्घटना गराउने प्रयास हुन सक्ने भन्दै उहाँले सचेत हुन निर्देशन दिएको उल्लेख गर्नुभएको छ।
7: I have instructed the security systems to prepare for other potential threats. We are holding ongoing situation assessments and we will update you as developments occur.
3: आगामी खेलको टोलीमा नपरेपछि पोर्चुगलका स्ट्राइकर रोनाल्डोले तालिम केन्द्र छाडेर हिँड्नु भएको छ। डेनमार्कमा हुने आगामी खेलका लागि टिममा नराखिएको जानकारी पाएपछि तालिम केन्द्रबाट हिँडेको जानकारी रोनाल्डोले दिनुभएको छ। कोपेनहेगनको पार्कन केन्द्रमा तालिम दिन लागिएको टिममा 41 वर्षीय रोनाल्डोलाई नराखिएको जानकारी प्रशिक्षक जोर्ज जेससले दिनुभएको थियो। खबर यति नै, नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पृथ्वी राजमार्ग हाल एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। तादिङ गजुरी 240 पहिरोले सडक एकतर्फी बनेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ। प्रहरीले कालीगण्डकी करिडोरको बेलबगर र कुमारी घाटमा एकतर्फी सडक सञ्चालन रहेको बताउँदै हुम्ला मुस्ताङ म्याग्दी मनाङ र रसुवामा सडक बन्द नै रहेका उल्लेख गरेको छ। काङ्ग्रेसले आज क्षेत्रीय महाधिवेशन सकेर निर्वाचन प्रतिनिधिको नाम केन्द्रमा पठाउन लागेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले आज नामावली पाएपछि भोलिबाट दुई दिनसम्म केन्द्रीय महाधिवेशन प्रतिनिधिको नाम दर्ता गर्ने उल्लेख गर्नुभएको छ। प्रतिनिधिको नाम दर्ता गरेपछि असोज 18 गतेबाट केन्द्रीय महाधिवेशन गरिनेछ। यस्तै काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवापक्षीय काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुँदैछ। देउवा समूहले पनि 15 महाधिवेशन आगामी मङ्सिर 21-23 गतेका लागि तोकेको छ। देउवा समूहले असोज 20 गते पालिका, असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्री र मङ्सिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराएको छ। कञ्चनपुरको दुधारा चाँदनीमा महाकाली नदीले भत्काएको झोलुङ्गे पुल आगामी हिउँदसम्म नबन्ने निश्चित भएको छ। सङ्घ प्रदेश र स्थानीय सरकारका प्रतिनिधिले बाढी नघटेसम्म पुल पुननिर्माणको काम गर्न नसकिने निष्कर्षमा पुगेका हुन्। दुधारा चाँदनी नगरपालिकाका सूचना अधिकारी सुरेश सिंह साउदले एसियाकै दोस्रो लामो झोलुङ्गे पुल छिटो कागजी काम भएमा आगामी हिउँदमा पुननिर्माण सुरु हुन सक्ने बताउनु भएको छ। निरीक्षणपछि चाहिँ कस्तो प्रतिबद्धता आएको छ? हिउँदसम्म चाहिँ स्थानीयवासीले 3-4 किलोमिटर पर पर्ने पक्की पुल नै प्रयोग गर्नुपर्ने हो अथवा त्यो अगाडि नै बन्ने अवस्था पनि हुनसक्छ?
4: त्यो अगाडि नै बन्ने सम्भव छैन। कस्तो छ भने महाकाल नदीको चाहिँ एकदमै त्यो महाकाल नदी तीव्र गतिमा चाहिँ हुन्छ अहिले, त्यस कारण चाहिँ अहिले सम्भव छैन। अब यो पानी चाहिँ रोक्यो भने, अलिकति पानीको मात्रा चाहिँ कम भयो भने त्यसपछि चाहिँ मात्रै सम्भव हुने हो सर। अहिले तत्कालको लागि चाहिँ पैदल यात्रीको रूपमा अनि सवारी साधन चातपाङ्ग्रे सवारी साधनदेखि लिएर सबैको लागि चाहिँ त्यही एउटा मात्रै विकल्प हो, अब फोर लेन पुलको पक्की पुल प्रयोग गर्नु।
3: दूरी त बढ्ने भयो तर त्यसले गर्दाखेरि चाहिँ खाद्यान्न, दैनिक उपभोग्य वस्तु त्यसमा चाहिँ असर पर्ने अवस्था चाहिँ छैन?
4: छैन सर, छैन, त्यो त असर त पर्दैन सर। सबै हाम्रो चाहिँ पिच बाटो नै हो पुरै, भीमदत्ता र दोद्रा चाँदनीलाई जोड्ने त्यो सबै पिच बाटो नै छ। त्यसको खाद्यान्नदेखि लिएर त्यस्तो लत्ता कपडा त्यस्तो समस्या त छैन।
3: त्यसो भए नगरपालिकाले, प्रदेश सरकारले, सङ्घीय सरकारले आगामी हिउँदयामसम्ममा पुल निर्माणका लागि के काम गर्दै हुनुहुन्छ?
4: हिजो मात्रै हाम्रो कार्यपालिका समेत बसेर, कार्यपालिकाबाट पनि चाहिँ हाम्रो यो सङ्घीय सरकारलाई समेत त्यो पत्रचार गरेर चाहिँ चाँडोभन्दा चाँडो त्यसको पहल कदमी गरियोस् भनेर चाहिँ हामीले चाहिँ पहल गर्ने भनेर निर्णय पनि गरेका छौँ हिजो कार्यपालिकाबाट। हिजो मुख्यमन्त्रीदेखि लिएर माननीय मन्त्रीज्यूहरू समेत आउनु भएको थियो सुदूरपश्चिम प्रदेश सरकारको, उहाँहरूले चाहिँ त्यही प्रतिबद्धता जाहेर गर्नुभएको छ र छिटोभन्दा छिटो पुलको पुननिर्माण होस् भन्ने हाम्रो चाहना पनि हो। यो पर्यटकीय क्षेत्रमा चाहिँ सुदूरपश्चिमकै उसमा भनौँ न, अब के अरे, यो पर्यटकीय गन्तव्य स्थलको रूपमा थियो हाम्रो पूर्वदेखि लिएर विभिन्न नेपालको विभिन्न ठाउँबाट चाहिँ अध्ययन अवलोकन गर्नको लागि पनि यो हाम्रो दुधरा चाँदनी झुलुङ्गे पुल चाहिँ एकदम गन्तव्यको रूपमा रहेको थियो। जुन एसियाकै दोस्रो लामो झुलुङ्गे पुल हो यो, 1452.96 मिटर चाहिँ लामो झुलुङ्गे पुल हो। पर्यटकीय हिसाबले भन्नुपर्दा चाहिँ एकदमै पर्यटकीय गन्तव्यको रूपमा चाहिँ एकदमै त्यसमा चाहिँ ठेस पुगेको अवस्था छ।
3: इन्डियन ओइल कर्पोरेसनले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। तर नेपालमा मूल्य नबढाइने नेपाल ओइल निगमले जनाएको छ।
5: निगमका अनुसार आइओसीले पेट्रोल प्रति लिटर 20.44 रुपियाँ र डिजेल 20.21 रुपियाँ बढाएर पठाएको छ। त्यस्तै मट्टी तेल प्रति लिटर 15.96 रुपियाँ, खाना पकाउने ग्यास प्रति सिलिन्डर 81.32 रुपियाँ बढाएर पठाएको हो।
3: अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा पाक्षिक 3.20 अर्ब रुपियाँ घाटा हुने निगमले जनाएको छ। इराकबाट गठबन्धन सेना अन्तर्गत बेलायती सैनिकहरू पनि फर्किएका रक्षा मन्त्रालयले जनाएको छ। इराकमा सक्रिय इस्लामिक स्टेटलाई हराएर सैनिकहरू फर्किएको मन्त्रालयले स्पष्ट पारेको छ। गठबन्धन सेनाको अङ्ग भएर काम गर्ने सबैमा मन्त्रालयले सम्मान प्रकट गरेको छ। थप जानकारी अङ्ग्रेजी सेवाका जुलियट ट्वायरबाट।
6: Operation Inherent Resolve was established in 2014 to advise and assist partner forces in securing the lasting defeat of IS. During the last decade, the UK has played a leading role through OpShader, with personnel providing support and training in crucial infantry, counter-IED, medical and engineering skills.
3: Namaskar.
0: BFBS Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेपछि बाढीपछिको खोज तथा उद्धार कार्यलाई अब खोज तथा पुनर्स्थापनाको चरणमा लगिने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 37 बैठकले बेपत्ता भएका नागरिकको विस्तृत जानकारी सङ्कलन गर्दै पुनर्स्थापनामा जाने निर्णय गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती,
4: हामीले यो फेजबाट अब त नयाँ फेजमा जानुपर्छ भन्नेको लागि, जस्तो अब रिकभरी फेजमा हामी जानुको कारण पनि के छ भनेपछि, अहिले जुन होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ उहाँहरूको पीडा उहाँको दुःख त्यसलाई पनि हामीले मध्यनजर गर्दै अब चाहिँ पनि यसमा ढिला गरियो भनेपछि अनि उहाँको अस्थायी घर पनि बन्दैन भन्ने कुरालाई मध्यनजर गर्दै पनि यसलाई चाहिँ तुरुन्तै अब अस्थायी घर बनाउनेतिर जाने र त्यसमा डेभलपमेन्ट पार्टनरहरूले पनि धेरै ठुलो इच्छा देखाइराख्नु भएको हुनाले हामी पनि यसमा सहयोग गर्छौँ भनेर भन्ने पनि उहाँको आइराखेको हुनाले र त्यो नेपालकै नाउँमा आएको पैसा हो, फेरि डेभलपमेन्ट पार्टनरबाट आएको पैसा पनि नेपाललै आउने हो।
3: अब मुख्यतः उद्धार अभियान सकिएको उहाँको भनाइ छ।
4: कहीँ केही कुरा भेटिन सक्छ, कुनै मानवअङ्ग भेटिन सक्छ भन्ने किसिमले पनि त्यसलाई जारी नै राख्ने हुनाले सायद त्यो क्रम चाहिँ जारी नै रहला, त्यो हुनाले सर्च भन्ने शब्द हामीले हटाएको छैनौँ, तर रेस्क्यु गर्नुपर्ने चाहिँ अवस्था अब हामीले खोज टनेलको पनि खोजी गरिसक्यौँ र ग्राउन्डमा पनि सबैतिर चाहिँ हाम्रो तिनटै सुरक्षा निकायले सर्च गरिसकेको अवस्था र त्यसबाट चाहिँ हामीले कुनै पनि ठाउँमा अब कुनै व्यक्ति ट्र्यापमा परेको या त्यसरी चाहिँ थुनिएको अवस्थामा उद्धार गर्नुपर्ने चाहिँ अवस्था नरहेको भन्ने आएको।
3: सम्भावित सुरक्षित स्थानमा अस्थायी बसोबास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा काम गरिनेछ। उप्रेतीले डिएनए प्रमाणितको काम सकिने चरणमा रहेको जानकारी दिनुभएको छ। सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अहिले केबेरमा बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयकको समितिको प्रतिवेदन पेश गर्नुहुनेछ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी बाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक, नागरिक लगानी कोष 3 संशोधन विधेयक र भुक्तानी तथा फर्सेट 1 संशोधन विधेयकलाई दफवार छलफलका लागि प्रस्तुत गर्नुहुने कार्यसूची छ। दिउँसो सभा 1 बजे सिमन्तभवनमा बस्ने राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ। यो दशैंमा 10 लाखसम्म यात्रुले काठमाडौँ उपत्यका छाडेर गाउँ फर्किने अनुमान गरिएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले दशैंका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएको छ।
5: दशैं सुरु हुने दिन अघिको तुलनामा घटस्थापनाको दिन अत्यधिक चाप हुने प्रतिवेदनको अनुमान छ। दशैं सुरु भएपछि भने फूलपातीको दिन चाप धेरै हुने समितिको भनाइ छ। घटस्थापनाको दिन न्यूनतम 45,000 अधिकतम 68,000 यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। फूलपातीको दिन यो संख्या 1,13,000 पुग्नेछ। यात्रु ओसार्न 7,000 भन्दा बढी सवारी साधन चल्नेछन्। फूलपातीको दिन 13-20% यात्रुले काठमाडौँ छोड्ने अनुमान छ। दशमीको दिन भने यो संख्या 4% झर्ने प्रक्षेपण गरिएको छ। तर यातायात व्यवसायले भने यो संख्या अझ बढी हुन सक्ने अनुमान गरेका छन्। प्रतिवेदन अनुसार चाडबाडमा ठूला बसले 47.8% हाराहारी यात्रुलाई गाउँ लैजानेछन्।
3: फ्लाइट दुबईको जहाजमा छुरा प्रहारका बीच उडान नियमित गर्न सफल भारतीय पाइलट स्मित मच्छरको विश्वभर प्रशंसा भइरहेका छन्। आफूमाथि छुरा हान्ने ओमानका सहचालकको सामना गरेर विमान उडाएको भन्दै प्रशंसा गरिएको हो। मच्छरले विगतमा स्पाइस जेटमा विमान उडाउने गरेकामा विगत 4 वर्षदेखि फ्लाइट दुबईमा काम गर्नुभएको थियो। इजरायली मीडियाका अनुसार सहचालकले विमानलाई दुर्घटना गराउन खोजेका थिए। फ्लाइट दुबई हवाईजहाजका पाइलटबीच झडपपछि आपतकालीन अवतरणमा परेका यात्रुले आफूलाई भाग्यले बचाएको प्रतिक्रिया दिएका छन्।
6: Like a roller coaster, and we saw that there was a crowd and riot on the front next to the cockpit.
3: बिसौं एसियाली खेलकुदको जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनु भएको छ। जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला 70 केजी मुनि तौलसम्ममा पुनम भारतीय खेलाडी ताखेलम्बम इनुन गान्वीसँग एपोनका आधारमा पराजित हुनुभएको छ। यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको सात विधामध्ये पाँच विधामा पराजित भएको छ। आजै जुडोतर्फ सुजन गुरुङले 90 केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दा मिक्स टिमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पर्सिदेखि भीषण वर्षाको सम्भावना नरहेको मौसम विभागले जनाएको छ। विभागका मौसमविद रोजन लामिछानेले आगामी तीन दिन ठुलो पानी नपर्ने बताउनु भएको छ।
4: त्यो कारणले गर्दाखेरि चाहिँ आगामी तीन दिनसम्म पनि कुनै पनि पानी पर्न सक्ने सम्भावना ठुलो पानीको सम्भावना चाहिँ नरहेको देखिन्छ। र अहिले चाहिँ हाम्रो तराईको क्षेत्रहरूतिर चाहिँ विशेष गरी बिहानको समयमा तराई र खोँचहरूमा उपत्यका खोँचहरूमा चाहिँ हुस्सु कुहिरो लाग्ने सम्भावना बढी देखिन्छ।
3: लामिछानेले धान काट्न रोक्ने गरी वर्षा हुने नदेखिएको उल्लेख गर्नुभएको छ।
4: कृषकहरूले चाहिँ अहिले धान काट्ने भनेर के कस्तो अवस्था छ भन्ने कुराहरू जुन सूचनाहरू जानकारी लिनको लागि हामीसँग सम्पर्कमा रहिरहेको हुनाले चाहिँ आगामी दिनमा चाहिँ त्यस्तो कुनै पनि मौसमी प्रणालीले असर नगर्ने ठुलो पानी नपर्ने हुनाले चाहिँ धान काट्नुहुन र आवश्यक परेमा चाहिँ मौसम पूर्वानुमान महाशाखामा चाहिँ फोन गर्नुहुन अनुरोध गर्न चाहन्छु।
3: पृथ्वी राजमार्ग हाल एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। धादिङ गजुरी 240 पहिरोले सडक एकतर्फी बनेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ। प्रहरीले कालीगण्डकी करोडको बेलबगर र कुमारी घाटमा एकतर्फी सडक सञ्चालन रहेको बताउँदै हुम्ला मुस्ताङ म्याग्दी मनाङ र रसुवामा सडक बन्द नै रहेका उल्लेख गरेको छ। शरद ऋतुमा हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको हो। अनुमति लिनेमा 71 समूह छन्। 485 पुरुष र 163 महिलाले हिमाल चढ्न आँटेका विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिनुभएको छ। अनुमति लिनेमा सबभन्दा धेरै चिनका 118 छन्। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,00,000 रुपियाँ रोयल्टी सङ्कलन गरेको छ। आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबभन्दा धेरै मनासलु रहेको छ। मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 आरोहीले अनुमति लिएका छन्। सो हिमाल 8,163 मिटर अग्लो छ। विभागका अनुसार धौलागिरी 1, फुथाउ हिउँजुली, डाङ्गा हिउँजुली, बरुत्से, मकालु, गङ्गापूर्णा पश्चिम, थोरङ पिक र पेरी लगायत हिमालका लागि पनि अनुमति प्रदान गरिएको छ। इन्डियन अयल कर्पोरेसनले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। तर मूल्य बढेर आए पनि यी पदार्थको मूल्य यथावत रहने अयल निगमले जनाएको छ।
5: निगमका अनुसार आइओसीले पेट्रोल प्रति लिटर 20.44 रुपियाँ र डिजेल 20.21 रुपियाँ बढाएर पठाएको छ। त्यस्तै मट्टी तेल प्रति लिटर 15.96 रुपियाँ, खाना पकाउने ग्यास प्रति सिलिन्डर 81.32 रुपियाँ बढाएर पठाएको हो। हवाई इन्धन प्रति लिटर 18.66 रुपियाँ बढाएर पठाइएको छ। भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य भने यथावत रहने निगमले जनाएको छ। भोटेको सिबाडी चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको बैठकले मूल्य हालकै कायम राख्ने निर्णय गरेको हो। चाराली, विराटनगर, वीरगंज, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज र धनगढ़ी क्षेत्रमा पेट्रोल, डिजेल र मटीतेलको भाव 197.50 रुपियाँ प्रति लिटर छ। त्यस्तै दोस्रो वर्गका सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल, डिजेल र मटीतेलको भाव 199 रुपियाँ छ। यसै गरी तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल, डिजेल र मटीतेलको भाव 200 रुपियाँ छ। खाना पकाउने ग्यासको भाव मुलुकभर 2,060 रुपियाँ छ।
3: अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समाजन नहुँदा पाक्षिक रूपमा 3,20,38,00,000 रुपियाँ घाटा हुने निगमले जनाएको छ। इजरायलले आफ्नो मुलुक आउने विमानका चालकमाथि कडाई गर्ने भएको छ। दुबईबाट तेल अभिव आउन लागेको फ्लाइट दुबईको विमान जानी जानी दुर्घटना गराउने प्रयास भएको भन्दै कडाई गर्ने भएको हो। भारतीय चालकमाथि आक्रमण गर्ने ओमानका सहचालकलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएका छन्। हवाई सुरक्षा विश्लेषक पल एडवर्डका अनुसार सबै जोखिम समाप्त पार्ने अचूक औषधि बनेको छैन।
6: I think it's very difficult to train someone to cope with someone leaning across a cockpit and stabbing them. But what I would say is that everything needs to be looked at, including who is recruited to fly these aircraft.
3: यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणकारीले उडानको बीचमा यन्त्र समेत बिगार्न खोजेर जोखिम ल्याएको बताउनु भएको छ। आगामी दिनमा जानेर विमान दुर्घटना गराउने प्रयास हुन सक्ने भन्दै उहाँले सचेत हुन निर्देशन दिएको उल्लेख गर्नुभएको छ।
7: I have instructed the security systems to prepare for other potential threats.
2: We are holding ongoing situation assessments and we will update you as developments occur.
3: आगामी खेलको टोलीमा नपरेपछि पोर्चुगलका स्ट्राइकर रोनाल्डोले तालिम केन्द्र छाडेर हिँड्नु भएको छ. डेनमार्कमा हुने खेलका लागि टिममा नराखिएको जानकारी पाएपछि उहाँले तालिम केन्द्रबाट हिँडेको जानकारी दिनुभएको छ. खबर यति नै, नमस्कार.
7: यो बीएफबीएस गोर्खा रेडियो.

0: Gorkha Radio.
1: Malik, I'm Malik. El Malik.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसदका दुवै सदनको चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको शीतल निवासले जनाएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले विज्ञप्ति जारी गरी मन्त्री परिषदको सिफारिसमा संसद अधिवेशन अन्त्य गरिएको उल्लेख गर्नुभएको छ। संघीय संसदका दुवै सदनका बैठक आज बस्दैछन्। चीनको तिब्बत स्वायत्त क्षेत्र सरकारले नेपाललाई 2 बेली पुलका सामग्री दिएको छ। 30 बेली पुल उपलब्ध गराउन ल्हासाको नेपाली महावाणिज्य दूतावासले स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयसँग अनुरोध गरेको थियो। सोही अनुरोधअनुसार चीनले पहिलो चरणमा 100 मिटर लम्बाइका 2 बेली पुल निर्माणका लागि सामग्री उपलब्ध गराएको हो। ती सामग्री ल्हासाका लागि नेपाली महावाणिज्य दूत लक्ष्मीप्रसाद निरोलाले लिनुभएको छ। चीनले बेली प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन लगायतका निर्माण सामग्री दिएको छ। कङ्ग्रेसले आज क्षेत्रीय महाधिवेशन सकेर निर्वाचित प्रतिनिधिको नाम केन्द्रमा पठाउन लागेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले आज नामावली पाएपछि भोलिबाट 2 दिनसम्म केन्द्रीय महाधिवेशन प्रतिनिधिको नाम दर्ता गर्ने उल्लेख गर्नुभएको छ। प्रतिनिधिको नाम दर्ता गरेपछि असोज 18 गतेबाट केन्द्रीय महाधिवेशन गरिनेछ। यस्तै कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुँदैछ। देउवा समूहले पनि 15 महाधिवेशन आगामी मङ्सिर 21-23 गतेका लागि तोकेको छ। देउवा समूहले असोज 20 गते पालिका, 23 गते प्रदेश सभा निर्वाचन क्षेत्रीय र प्रदेश मङ्सिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर जानकारी निर्वाचन आयोगलाई गराएको छ। गुल्मीका किसानले दसैँको लागि बिक्री गर्न तयार गर्दै गरेको तरकारीजन्य उत्पादन 4 दिनअघि हावा र हुरीसँगै आएको भीषण पानीले नष्ट गरिदिएपछि किसान मर्कामा परेका छन्। बुटोलबाट छवि पाण्डे।
4: गुल्मी, उर्ली, चौर्की, कमला भण्डारी तयार हुन लागेको तरकारी मात्रै नभई भर्खरै रोपेको सानो सानो बेर्ना समेत पानीले ध्वस्त बनाएको गुनासो गर्नुभयो।
5: अब टिपेका टिपे हालियो, नटिपेकाहरू जम्मै, अब काँक्राका बिरुवा जम्मै क्षति भयो, सबै मुन्टा तन्त्र माटोमा लत्रियो, उत्पादन हुन कम हुने भयो।
4: गुल्मीको सिर्सेनी अर्जेवाकी शान्ता पौडेललाई पनि गत साता परेको हावाहुरी सहितको ठुलो पानीले तरकारी बाली नष्ट गरेकोमा चिन्तित बनाएको छ। उता तरकारी बालीमा गुल्मीमा भएको खेतीको बारेमा कृषि ज्ञान केन्द्र गुल्मीले अझै तथ्याङ्क सङ्कलन गरिसकेको छैन। केन्द्रकी फिल्ड निरीक्षक ज्ञानु पन्थीले किसानहरूले धान खेत समेत बाढीले बगाएको र तरकारी खेतीमा ठुलो क्षति पुर्याएको भन्दै गुनासो गर्ने गरेको सुनाउनु भयो।
6: खेती त गरेको कतिपय ठाउँमा ऊ पनि बगाह, के अरे यो खेतहरू पनि लह, अलिकति धानहरू गरेर नाच्यो हो, तर ठ्याक्कै अब यति भनेर ठ्याक्क बाहिरपट्टि टमाटरहरूको लगाउनु भएको थियो, त्यो अब भित्र राखेको त ठिकै छ, बाहिर लगाएको जम्मै पानीले गर्यो।
4: गुल्मीका अधिकांश किसानको तरकारी जन्य उत्पादन सदरमुकाम तम्घासदेखि बुटवल, भैरहवा र भारतसम्म पुग्ने गरेको छ।
3: इराकबाट गठबन्धन सेना अन्तर्गत बेलायती सैनिकहरू पनि फर्किएका रक्षा मन्त्रालयले जनाएको छ। इराकमा सक्रिय इस्लामिक स्टेटलाई हराएर सैनिकहरू फर्किएको मन्त्रालयले स्पष्ट पारेको छ। गठबन्धन सेनाको अङ्ग भएर काम गर्ने सबैमा मन्त्रालयले सम्मान प्रकट गरेको छ। थप जानकारी अङ्ग्रेजी सेवाका जुलियट डुवायरबाट।
7: Operation Inherent Resolve was established in 2014 to advise and assist partner forces in securing the lasting defeat of IS. During the last decade, the UK has played a leading role through OpShader, with personnel providing support and training in crucial infantry, counter-IED, medical and engineering skills. The RAF has also conducted thousands of sorties, striking more than 2,000 targets, as well as providing critical surveillance and reconnaissance. BFBS Forces News understands the RAF's commitment to OpShader will continue across the region.
3: फ्लाइ दुवैको जहाजमा छुरा प्रहारका बीच उडान नियमित गर्न सफल भारतीय पाइलट स्मिथ मच्छरको विश्वभर प्रशंसा भइरहेका छन्। आफूमाथि छुरा हान्ने ओमानका सहचालकको सामना गरेर विमान उडाएको भन्दै प्रशंसा गरिएको हो। मच्छरले विगतमा स्पाइस जेटमा विमान उडाउने गरेकामा विगत 4 वर्षदेखि फ्लाइ दुवैमा काम गर्नुभएको थियो। इजरायली मिडियाका अनुसार सहचालकले विमानलाई दुर्घटना गराउन खोजेका थिए। 20 एसियाली खेलकुदको जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनु भएको छ। जापानको आइची अन्तर्राष्ट्रिय एरेनामा आज भएको महिला 70 केजी मिनी तलसम्ममा पुनम भारतीय खेलाडी ताखेलम्बाम इन्गुरानवीसँग इप्पोनका आधारमा पराजित हुनुभएको छ। यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधामध्ये 5 विधामा पराजित भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले सुशासन कायम गर्ने मामलामा सरकारमाथि गम्भीर प्रश्न उठाउनु भएको छ. प्रतिनिधि सभा बैठकमा नेता आङ्दम्बेले मानव अधिकार आयोगको प्रतिवेदन भदौ 24 पछि भागेका हजारौं कैदी कहाँ छन् भन्नुभएको छ.
4: मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारले किन हिम्मत गरिरहेको छैन. भदौ 23 घटना देख्ने सुन्ने र चिच्याउने सरकार भदौ 24 आगजनी तोडफोड र आतताई घटना किन देख्दैन अनि किन सुन्दैन. कारागारबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन सरकारलाई कुन कानूनले छेकेको छ या केको डर उहाँहरूको मनमा पसिरहेको छ मैले त्यो बुझिरहेको छैन.
3: विकास निर्माणमा सरकारको गति फिल्डमा नदेखिएको उहाँको भनाइ छ.
4: नेपालमा योजना छन्, बजेट छन्, प्रतिबद्धता पनि छन्, तर जनताको प्रश्न एउटै छ, काम कहिले हुन्छ, सडक किन समयमा बन्दैन, पुल किन समयमा सम्पन्न हुँदैन, आयोजना किन वर्षौंसम्म अलपत्र हुन्छ. जथाभावी पूर्वाधार विनाशको अकल्पनीय कारण पनि बन्न सक्ने देखेपछि तिनको पुनर्विचार कहिले गर्ने. ठेक्काको म्याद किन बार बार थपिन्छ. हामीलाई अब शिलान्यासको सरकार होइन, यो स्वयं सत्ता पक्षले नै भनेको कुरा हो. सम्पन्नताको सरकार चाहिएको हो. सरकारको मूल्याङ्कन भाषणको संख्याले होइन, सम्पन्न आयोजनाको संख्याले निर्धारण गर्नुपर्छ.
3: भोटेको सिपाडी प्रभावित अस्थायी आश्रयस्थलमा कहिलेसम्म बस्नुपर्ने भनेर पनि उहाँले प्रश्न उठाउनु भएको छ.
4: विपद कोषमा पर्याप्त रकमको जो पनि भयो, तर प्रभावित व्यक्ति र परिवार अझै आश्रय स्थलमै छन्. सरकार हराएको महसुस किन गरिरहेको छ म सभामुखजी मार्फत म सोध्न चाहन्छु. मानिसहरू थप विचलीमा परिरहेका छन्. यसबाट राज्य प्रभावितहरूप्रति करुणाहीन मात्र होइन सामान्य कर्तव्यबाट विमुख देखिएको छ. भएको स्रोत परिचालन गर्न नसक्ने या कम प्राथमिकताका क्षेत्रमा खर्च गर्ने असंवेदनशील चरित्र लोकतान्त्रिक सरकारलाई शोभा दिँदैन.
3: कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीले भत्काएको झोलुङ्गे पुल आउँदो हिउँदसम्म नबन्ने निश्चित भएको छ. सङ्घ प्रदेश र स्थानीय सरकारको प्रतिनिधिले बाढी नघटेसम्म पुल पुननिर्माणको काम गर्न नसकिने निष्कर्ष निकालेका हुन्. दोधारा चाँदनी नगरपालिकाका सूचना अधिकारी सुरेश सिंह साउथ,
5: निरीक्षणपछि चाहिँ कस्तो प्रतिबद्धता आएको छ? हिउँदसम्म चाहिँ स्थानीयवासीले 3-4 किलोमिटर पर पर्ने पक्की पुल नै प्रयोग गर्नुपर्ने हो अथवा त्यो अगाडि नै बन्ने अवस्था पनि हुनसक्छ?
6: त्यो अगाडि नै बन्ने सम्भव छैन. कस्तो छ भने महाकाली नदीको चाहिँ एकदमै त्यो महाकाली नदी तीव्र गतिमा चाहिँ हुन्छ अहिले, त्यस कारण चाहिँ अहिले सम्भव छैन. अब यो पानी चाहिँ रोकियो भने, अलिकति पानीको मात्रा चाहिँ कम भयो भने त्यसपछि चाहिँ मात्रै सम्भव हुने हो सर. अहिले तत्कालको लागि चाहिँ पैदल यात्रीको रूपमा अनि सवारी साधन चाटपाङ्ग्रे सवारी साधनदेखि लिएर सबैको लागि चाहिँ त्यही एउटा मात्रै विकल्प हो, अब फोर लेन पुलको पक्की पुल प्रयोग गर्नु.
5: दूरी त बढ्ने भयो तर त्यसले गर्दाखेरि चाहिँ खाद्यान्न, दैनिक उपभोग्य वस्तु त्यसमा चाहिँ असर पर्ने अवस्था चाहिँ छैन?
6: छैन सर, छैन. त्यो त असर त पर्दैन सर. सबै हाम्रो चाहिँ पिच बाटो नै हो पुरै. भिन्दतर दोधरा चाँदनीलाई जोड्ने त्यो सबै पिच बाटो नै छ. त्यसको खाद्यान्नदेखि लिएर त्यस्तो लत्ता कपडा त्यस्तो समस्या त छैन.
5: त्यसो भए नगरपालिकाले, प्रदेश सरकारले, सङ्घीय सरकारले आगामी हिउँदयामसम्ममा पुल निर्माणका लागि के काम गर्दै हुनुहुन्छ?
6: हिजो मात्रै हाम्रो कार्यपालिका समेत बसेर कार्यपालिकाबाट पनि चाहिँ हाम्रो यो सङ्घीय सरकारलाई समेत त्यो पत्रचार गरेर चाहिँ चाँडोभन्दा चाँडो त्यसको पहल कदमी गरियोस् भनेर चाहिँ हामीले चाहिँ पहल गर्ने भनेर निर्णय पनि गरेका छौँ.
3: सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने भएको छ. सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको शीतल निवासले जानकारी दिएको छ. राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर साईले विज्ञप्ति जारी गर्दै मन्त्री परिषदको सिफारिसमा संसद अधिवेशन अन्त्य गरिएको जानकारी दिनुभएको हो. सङ्घीय संसदका दुवै सदनका बैठक आज बसिरहेको छ. विश्व एसियाली खेलकुदको जोड खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनु भएको छ. जापानको आइजी अन्तर्राष्ट्रिय अरिनामा आज भएको महिला 70 किलो मुनि तौल समूहमा पुनम भारतीय खेलाडी ताखे लाम्बाम इनुन गवागीसँग इपोनमा आधारमा पराजित हुनुभएको हो. यो सँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधामध्ये 5 विधामा पराजित भएको छ. आजै जुडोतर्फ सुजन गुरुङले 90 किलो तौल समूहमा प्रतिस्पर्धा गर्दा मिक्स टिमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। आगामी खेलको टोलीमा नपरेपछि पोर्चुगलका स्ट्राइकर रोनाल्डोले तालिम केन्द्र छाडेर हिँड्नु भएको छ। डेनमार्कको हुने आगामी खेलका लागि टिममा नराखिएको जानकारी पाएपछि तालिम केन्द्रबाट हिँडेको जानकारी रोनाल्डो आफैले दिनुभएको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: बिलाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
3: संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि रातिबाट अन्त्य हुने भएको छ। सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको शीतल निवासले जनाएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले विज्ञप्ति जारी गर्दै मन्त्री परिषदको सिफारिशमा संसद अधिवेशन अन्त्य गरिएको उल्लेख गर्नुभएको छ। संघीय संसदका दुवै सदनका बैठक अहिले जारी छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज चाङडाङबेले सुशासन कायम गर्ने मामिलामा सरकारमाथि गम्भीर प्रश्न उठेका बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा नेता आङडाम्बेले मानवाधिकार आयोगको प्रतिवेदन बताउ 24 पछि भागेका हजारौं कैदी कहाँ छन् भन्नुभएको छ।
4: मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारले किन हिम्मत गरिराखेको छैन? भदौ 23 का घटना देख्ने सुन्ने र चिच्याउने सरकार भदौ 24 को आगजनी तोडफोड र आतताई घटना किन देख्दैन अनि किन सुन्दैन? कारगारबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन सरकारलाई कुन कानूनले छेकेको छ या केको डर उहाँहरूको मनमा पसिरहेको छ? मैले त्यो बुझिरहेको छैन।
3: विकास निर्माणमा सरकारको गति फिल्डमा नदेखिएको उहाँको आरोप छ।
4: नेपालमा योजना छन्, बजेट छन्, प्रतिबद्धता पनि छन्, तर जनताको प्रश्न एउटै छ, काम कहिले हुन्छ? सडक किन समयमा बन्दैन? पुल किन समयमा सम्पन्न हुँदैन? आयोजना किन वर्षौंसम्म अलपत्र हुन्छ? जथाभावी पूर्वाधार विनाशको अकल्पनीय कारण पनि बन्न सक्ने देखेपछि तिनको पुनर्विचार कहिले गर्ने? ठेक्काको म्याद किन बार बार थपिन्छ? हामीलाई अब शिलान्यासको सरकार होइन, यो स्वयं सत्ता पक्षले नै भनेको कुरा हो। सम्पन्नताको सरकार चाहिएको हो। सरकारको मूल्याङ्कन भाषणको संख्याले होइन, सम्पन्न आज आयोजनाको संख्याले निर्धारण गर्नुपर्छ।
3: भुटेको सिबाडी प्रभावितहरू अस्थायी आश्रयस्थलमा कहिलेसम्म बस्नुपर्ने भनेर उहाँले सोध्नु भएको छ।
4: विपद कोषमा पर्याप्त रकमको जो पनि भयो, तर प्रभावित व्यक्ति र परिवार अझै आश्रय स्थलमै छन्। सरकार हराएको महसुस किन गरिराखेको छ? म सभामुखजी मार्फत म सोध्न चाहन्छु। मानिसहरू थप विचलीमा परिरहेका छन्। यसबाट राज्य प्रभावितहरूप्रति करुणाहीन मात्र होइन, सामान्य कर्तव्य विमुख देखिएको छ। भएको स्रोत परिचालन गर्न नसक्ने या कम प्राथमिकताका क्षेत्रमा खर्च गर्ने असंवेदनशील चरित्र लोकतान्त्रिक सरकारलाई शोभा दिँदैन।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सूर्यबहादुर तामाङले 3 महिनाभित्र गरीब विपन्नलाई निशुल्क उपचार गराउने पुरानो प्रतिबद्धता पूरा नगरे आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङ,
5: सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुहुन्थ्यो गोजीमा पैसा नहुने गरिब विपन्न जनताले उपचार पाउनुपर्छ, यो नारा अहिले भुलेको हो कि अथवा भुलाइएको? यही सदन मार्फत म गम्भीर रूपमा ध्यान गर्न चाहन्छु। कम्तीमा पनि नेपाली जनताले 2/3 नजिकको बहुमतको सरकार हामीलाई दिएको छ। धेरै कुरा गर्न नसके पनि कम्तीमा स्वास्थ्य निशुल्क गर्न सक्यो भने साँच्चीकै हाम्रो चाहिँ जय जय नै हुनेछ भन्ने मलाई लाग्छ। त्यसै कारण नयाँ कानून अथवा विधेयक दर्ता गरेर भए पनि कम्तीमा 3 महिनाभित्र स्वास्थ्य निशुल्क हुन पर्यो भनेर म जोरदार माग गर्न चाहन्छु, र यदि हुन सकेन भने 3 महिनाभित्र चाहिँ आमरण अनसन बस्ने पनि म घोषणा गर्न चाहन्छु।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकै महामन्त्री एवं प्रतिनिधि सभा सदस्य पिपिन आचार्यले नेपाली मुद्राको आफ्नै आधिकारिक मुद्रा चिन्ह निर्धारण गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्य,
6: संसारका जति पनि पावरफुल मुद्राहरू छन् त डलर, युरो, पाउन्ड अथवा जापानिज एन, इभन छिमेकी राष्ट्रको युआन र भारतकै भारूको पनि आफ्नै सिम्बोलहरू छ, तर आजसम्म पनि हामी नेपाली मुद्रामा चाहिँ नेपालीमा रुपैयाको एक्रोनिम रु र अङ्ग्रेजीमा चाहिँ नेपाली रुपिजको एनआरएफ एनपिआर बनाएर काम गरिरहेछौँ। आजको यो ग्लोबल फिनटेक एजमा चाहिँ एउटा आफ्नै मौलिक युनिकोड सिम्बोल भयो भने त्यसले चाहिँ हामीलाई धेरै कुराहरूमा सहज हुन्छ। एउटा देवनागरीको मौलिकता र राम्रो हाम्रो राष्ट्रको स्वाभिमान झल्किने एउटा को सिम्बोल बनाउनका लागि चाहिँ सभामुख मार्फत अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्कको चाहिँ ध्यान आकर्षण गराउँछु।
3: पर्सिदेखि भीषण वर्षाको सम्भावना नरहेको मौसम विभागले जनाएको छ। विभागका मौसमविद रोजन लामिछानेले आगामी 3 दिन ठूलो पानी नपर्ने बताउनु भएको हो।
7: त्यो कारणले गर्दाखेरि चाहिँ आगामी 3 दिनसम्म पनि कुनै पनि पानी पर्न सक्ने सम्भावना, ठुलो पानीको सम्भावना चाहिँ नरहेको देखिन्छ। र अहिले चाहिँ हाम्रो तराईको क्षेत्रहरूतिर चाहिँ विशेष गरी बिहानको समयमा तराई र खोँचहरूमा, उपत्यका खोँचहरूमा चाहिँ हुस्सु कुहिरो लाग्ने सम्भावना बढी देखिन्छ।
3: लामिछानेले धान काट्नै रोक्ने गरी वर्षा हुने नदेखिएको उल्लेख गर्नुभएको छ।
7: कृषकहरूले चाहिँ अहिले धान काट्ने भनेर के कस्तो अवस्था छ भन्ने कुराहरू जुन सूचनाहरू जानकारी लिनको लागि हामीसँग सम्पर्कमा रहिरहेको हुनाले चाहिँ आगामी दिनमा चाहिँ त्यस्तो कुनै पनि मौसम प्रणाली
3: हवस् त अहिलेसम्मका खबर यति नै नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
3: गतमीले मथुरा पारदर्शिता भएको गम्भीर आरोप लगाउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियामा सेटिङ र अपारदर्शिता भएको प्रमाण दिनुभएको छ।
4: पहिलो प्रमाण जेठ 12/2083 को प्रधानमन्त्री कार्यालयले यो केन्द्रको नियम र कार्यविधि टीओआर को मस्यौदा कोर्न एउटा आन्तरिक कार्यदल बनाउँछ र त्यसको संयोजक एक निजी उद्यमी किरण तिमसिनालाई तोक्छ। तिनै संयोजकले भोलि आफैले खाने जागिरको योग्यता र परीक्षाको नियम आफै लेख्छन्। दोस्रो प्रमाण भदौ 4/2083 को मन्त्री परिषदबाट गठन आदेश स्वीकृत भएको भोलिपल्टै तिनै किरण तिमसिनाले लिङ्कडिनमा गर्वका साथ आफ्नो पञ्चलाइन लेख्छन् ओ बॉय दिस वाज टफ। र दिन प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखा भित्रै बसेर कर्मचारी प्रतीक कुँवरले यो सेटिङ समूहलाई बधाई दिँदै केक काटेर उत्सव मनाएको तस्विर सार्वजनिक गर्छन्। जब मिडियामा यसको विवाद बढ्छ तब प्रमाण लुकाउन तिनै किरण तिमसिनाले यो पोस्ट सामाजिक सञ्जालबाट डिलिट गर्छन्। तेस्रो प्रमाण असोज 1 गते दिउँसो 4:16 बजे 27 जना आवेदक संकलन गरेर अचानक असोज 1 गते बेलुका 6 जनाको सर्टलिस्ट वेबसाइटमा हालिन्छ र भोलिपल्टै असोज 2 गते दिउँसो 2:30 बजेतिर अन्तर्वार्ता दिने फास्ट ट्र्याक ड्रामा मञ्चन गरिन्छ। सभामुख महोदय सबैभन्दा शंकास्पद क्षण त्यति बेला देखिन्छ जब असोज 2 गतेको मन्त्री परिषद बैठक पछि सरकारका प्रवक्ताले चीन अमेरिका र भारतका राजदूत तथा विद्युत प्राधिकरण प्रमुख नियुक्तिको निर्णय सुनाउँछन् तर विवादास्पद नियुक्तिको निर्णयमा भने एक शब्द पनि उच्चारण गर्नुहुन्न। निर्णय लुकाइन्छ, सूचना दबाइन्छ।
3: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेएनजीको माग सम्बोधन गर्न सरकार पूरै चुकेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राई
5: जेएनजीको मागहरू जो जेएनजीको सपना पूरा गर्छु भनेर सरकार तपाईँको चाहिँ आएको सरकारले आज तपाईँलाई म गम्भीरता साथ भन्न चाहन्छु। त्यही जेएनजी आन्दोलनमा सहभागी हुनेहरू जलाउ जलाउ ठोका भन्नेहरू सांसद मन्त्री हुने अनि त्यही जेएनजी आन्दोलनमा सहभागी हुनेहरू जेल बस्नुपर्ने क्या हो? यो के समस्या हो? यो जेएनजी आन्दोलन परिवर्तनको लागि एउटा चाहिँ आन्दोलन हो कि यो कुनै अपराधी घटना हो? यो सम्बन्धी सरकारले गम्भीर भएर लाग्नुपर्छ है, नत्र फसिन्छ। फेरि मानव अधिकार आयोगले तपाईँको चाहिँ तयारी पारेको प्रतिवेदन सम्बन्धी सरकारको धारणा के हो र जेलमा भएको युवाहरूको धारणा के हो? घैतीहरू प्रतिको धारणा के हो? यत्रो अरबौँ खरबौँको तपाईँको संरचना जल्या छ, सरकार धारणा के हो? यो सम्बन्धी सरकार प्रष्ट हुनुपर्छ र सरकारको फेरि पूर्ण सम्बन्धी म ध्यान आकर्षण गर्न चाहन्छु।
3: उहाँले सरकारमा हुनेहरूले लोकप्रियताका लागि मन लाग्दै बोल्दै हिँडेको टिप्पणी पनि गर्नुभएको छ।
5: भ्रष्टाचार सम्बन्धी थोरै कुरा गर्नु पर्यो। कतिजना पक्रिनु, कतिजना थुन्नु भयो? आज पक्रिन्छ भोलि छोडिदिनु, के गरे आयो? कस्तो किसिमको सुशासन हो यो? कसरी काम गर्नु भएको छ सरकारले? राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो छाती भएको तपाईँले भन्नुभएको थियो कि ठुलो छाती नभएको मान्छेले आज सरकार चलाइरहेको हो यसो भने? नत्र भए के कुराले रोकिया छ तपाईँहरूलाई? निर्मला हत्याकाण्ड सम्बन्धी के हो तपाईँहरूको छानबिन कहाँ पुग्यो? कि तपाईँले पपुलरिटीको लागि मात्रै बोल्नु भयो हो? आज राजतरबर हत्याकाण्ड फाइल खोल्छु भन्नुभयो, कहाँ पुग्यो त्यो? के हुँदैछ? गृहबन्धु टी सेट के भयो? व्हाइट बडी काण्ड के भयो? यस्तै थुप्रै समस्याहरू छन्। यतिसम्म कि हामी सांसदीय समितिमा तपाईँको हिजो अस्ति एउटा मूल पानीमा गयौँ, एउटा तपाईँको चाहिँ करोडौँ रुपियाँ तपाईँको चाहिँ त्यहाँ चाहिँ भ्रष्टाचार अथवा चाहिँ राज्यको पैसा अनियमित गरेको मान्छे आज महिला आएको अध्यक्ष छन्। तपाईँले के कुरा रोकिया छ? दुई तिहाईको नजिक हुनुहुन्छ तपाईँहरू।
3: प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले हालैको बाढी पहिरो र विपदका बेला सरकार सिंहदरबारमा मात्र सीमित भएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापा
6: आज नागरिकहरूले सरकार कहाँ छ भनेर प्रश्न गरिरहेका छन्। म सरकारलाई दोष लगाउन मात्र यो प्रश्न गरिरहेको छैन। जहाँ नागरिक पहिरोमा फसेका छन्, बेपत्ता छन्, त्यहाँ सरकार पुग्नु पर्थ्यो। जहाँ राजमार्ग भत्किएको छ त्यहाँ सरकारका उपकरण पुग्नु पर्थ्यो। जहाँ पुल बगेको छ त्यहाँ वैकल्पिक आगमनको व्यवस्था हुनु पर्थ्यो। जहाँ खाद्यान्न, औषधि र अति आवश्यक सामग्रीको अभाव छ त्यहाँ तत्काल राहत पुग्नु पर्थ्यो। सरकार सिंहदरबारमा मात्र देखिएर हुँदैन, विपद परेका दूर दराजका नागरिकले पनि सरकारको उपस्थिति अनुभूति गर्न पाउनु पर्छ। सम्माननीय सभामुख महोदय, म विशेष रूपमा सरकारसँग निम्न विषयमा तत्काल जवाफको माग गर्दछु। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि अहिले कुन कुन स्थानमा कति जनशक्ति पाएको छ? बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा तत्काल राहत, उद्धार, उपचार र पुनः स्थापनाको लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ?
3: पनाको हिमलोङ हिमालमा गएको हिम पहिरोमा विपत्ता मध्ये आज थप चारजनाको शव फेला परेको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले सामाजिक सञ्जालमा लेख्दै पासाङ काजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप चारजनाको शव फेला परेको जनाएको हो। यसअघि सातजनाको शव भेटिएको थियो। हिम पहिरोमा 16 बेपत्ता भएकामा 11 शव भेटिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो। कस्तो मान्छे खोजेर ल्याएको तैँले?
1: एकदमै राम्रो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो सरकारले सहकारी ठगी आरोपमा फरार जीवी राईलाई लुकाएर राखेको आरोप लगाउनु भएको छ. आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दुलाल,
4: आफ्नो सरकार फाइल खोल्न नसक्ने, राज्य शक्तिको दुरुपयोग गरेर स्टन्ट गर्दै सरकार त गर्न खोज्दै थियो नि त भन्ने भ्रम सिर्जना गर्ने अनि सांसदहरू संसदमा कराएर जनतालाई भ्रमित पार्ने कार्य नहोस्. सभामुख महोदय, विधि सम्मत भ्रष्टाचारीलाई कानुनी कारवाहीको दायरामा ल्याइयोस्. रासोपाले बिर्सिएको सहकारी ठगीको आरोपमा विदेश भागेका जीवी राईलाई पक्राउ गरी स्वदेश ल्याइयोस्. हो या होइन सरकारले प्रष्ट पारोस्. जीवी राई सरकारवादी साथीहरूसँग सम्पर्कमै छन् भन्ने हल्ला छ. सरकारले जवाब दियोस् र भ्रष्टाचारीलाई कारवाही गरेकै आधारमा र जीवी राईलाई पक्रिएमा पनि अब सरकार नढालियोस्.
3: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले हालैको बाढी पहिरो र विपदका बेला सरकार सिंहदरबारमा मात्र सीमित भएको आरोप लगाउनु भएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापा,
5: आज नागरिकहरूले सरकार कहाँ छ भनेर प्रश्न गरिरहेका छन्. म सरकारलाई दोष लगाउन मात्र यो प्रश्न गरिरहेको छैन. जहाँ नागरिक पहिरोमा फसेका छन्, बेपत्ता छन्, त्यहाँ सरकार पुग्नु पर्थ्यो. जहाँ राजमार्ग भत्किएको छ, त्यहाँ सरकारका उपकरण पुग्नु पर्थ्यो. जहाँ पुल बगेको छ, त्यहाँ वैकल्पिक आगमनको व्यवस्था हुनु पर्थ्यो. जहाँ खाद्यान्न, औषधि र अति आवश्यक सामग्रीको अभाव छ, त्यहाँ तत्काल राहत पुग्नु पर्थ्यो. सरकार सिंहदरबारमा मात्र देखिएर हुँदैन. विपद परेका दूर दराजका नागरिकले पनि सरकारको उपस्थिति अनुभूति गर्न पाउनु पर्छ. सम्माननीय सभामुख महोदय, म विशेष रूपमा सरकारसँग निम्न विषयमा तत्काल जवाफको माग गर्दछु. बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि अहिले कुन कुन स्थानमा कति जनशक्ति पाएको छ? बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा तत्काल राहत, उद्धार, उपचार र पुनस्थापनाको लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ?
3: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेएनजीका माग सम्बोधन गर्न सरकार पुरै चुकेको आरोप लगाउनु भएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राई,
6: जेएनजीको मागहरू, जो जेएनजीको सपना पूरा गर्छु भनेर सरकार तपाईँको चाहिँ आएको सरकारले, आज तपाईँलाई म गम्भीरता साथ भन्न चाहन्छु, त्यही जेएनजी आन्दोलनमा सहभागी हुनेहरू जला जला ठोका भन्नेहरू सांसद मन्त्री हुने, अनि त्यही जेएनजी आन्दोलनमा सहभागी हुनेहरू जेल बस्नुपर्ने क्या हो? यो के समस्या हो? यो जेएनजी आन्दोलन परिवर्तनको लागि एउटा चाहिँ आन्दोलन हो कि यो कुनै अपराधिक घटना हो? यो सम्बन्धी सरकारले गम्भीर भएर लाग्नुपर्छ है, नत्र फसिन्छ फेरि. मानव अधिकार आयोगले तपाईँको चाहिँ तयारी पारेको प्रतिवेदन सम्बन्धी सरकारको धारणा के हो र जेलमा भएको युवाहरूको धारणा के हो, घैतीहरूप्रतिको धारणा के हो, यत्रो अरबौँ खरबौँको तपाईँको संरचना जल्या छ, सरकार धारणा के हो? यो यस सम्बन्धी सरकार प्रष्ट हुनुपर्छ र सरकारको फेरि पुनः सम्बन्धी म ध्यान आकर्षण गर्न चाहन्छु.
3: उहाँले सरकारमा हुनेहरूले लोकप्रियताका लागि मन लाग्दै बोल्दै हिँडेको टिप्पणी पनि गर्नुभएको छ.
6: भ्रष्टाचार सम्बन्धी थोरै कुरा गर्नु पर्यो. कतिजना पक्रिनु, कतिजना थुन्नु भयो? आज पक्रिन्छ, भोलि छोडिदिनु, के गरे आयो? कस्तो किसिमको सुशासन हो यो? कसरी काम गर्नु भएको छ सरकारले? राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो छाती भएको तपाईँले भन्नुभएको थियो कि ठुलो छाती नभएको मान्छेले आज सरकार चलाइरहेको हो यसो भने, नत्र भए के कुराले रोकिया छ तपाईँहरूलाई? निर्मल हत्याकाण्ड सम्बन्धी के हो तपाईँहरूको छानबिन कहाँ पुग्यो? कि तपाईँले पपुलरिटीको लागि मात्रै बोल्नु भयो? आज राजतरबार हत्याकाण्ड फाइल खोल्छु भन्नुभयो, कहाँ पुग्यो त्यो? के हुँदैछ? गृहबन्धु टी सर्ट के भयो? व्हाइट बडी काण्ड के भयो? यस्तै थुप्रै समस्याहरू छन्, यतिसम्म कि हामी सांसदीय समितिमा तपाईँको हिजो अस्ति एउटा मूल पानीमा गयौँ, एउटा तपाईँको चाहिँ करोडौँ रुपियाँ तपाईँको चाहिँ त्यहाँ चाहिँ भ्रष्टाचार अथवा चाहिँ राज्यको पैसा अनियमित गरेको मान्छे आज महिला आएको अध्यक्ष छन्. तपाईँले के कुरा रोकिया छ? दुई तिहाईको नजिक हुनुहुन्छ तपाईँहरू.
3: राज्यसभा सांसद सूर्यबहादुर तामाङले 3 महिनाभित्र गरिब विपन्नलाई निशुल्क उपचार गराउने पुरानो प्रतिबद्धता पूरा नगरे आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ. बैठकमा बोल्दै सांसद तामाङ,
7: सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुहुन्थ्यो गोजीमा पैसा नहुने गरिब विपन्न जनताले उपचार पाउनुपर्छ, यो नारा अहिले भुलेको हो कि अथवा भुलाइएको हो? यही सदन मार्फत म गम्भीर रूपमा ध्यान गर्न चाहन्छु. कम्तीमा पनि नेपाली जनताले 2/3 नजिकको बहुमतको सरकार हामीलाई दिएको छ. धेरै कुरा गर्न नसके पनि कम्तीमा स्वास्थ्य निशुल्क गर्न सक्यो भने साँच्चीकै हाम्रो चाहिँ जय जय नै हुनेछ भन्ने मलाई लाग्छ. त्यसै कारण नयाँ कानून अथवा विधेयक दर्ता गरेर भए पनि कम्तीमा 3 महिनाभित्र स्वास्थ्य निशुल्क हुन पर्यो भनेर म जोरदार माग गर्न चाहन्छु र यदि हुन सकेन भने 3 महिनाभित्र चाहिँ आवरण अनसन बस्ने पनि म घोषणा गर्न चाहन्छु.
3: राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमन गर्न विशेष संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको जानकारी गराउनु भएको छ। समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुल प्रसाद विश्वकर्मा छन्। एकजना सदस्यको पछि थप गर्ने उहाँले बताउनु भएको छ।
0: BFBS, Gorkha Radio Home.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: माथि आरोप प्रत्यारोप गर्नुभन्दा पनि साथ दिनुपर्नेमा जोड दिनुभएको छ आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पराजुली.
4: यतिखेर प्रतिपक्षले सरकारलाई खबरदारी गर्नु उसको लोकतान्त्रिक धर्मसँगै जिम्मेवारी पनि हो. तर खबरदारीसँगै विगतका उद्धार र पूर्व तयारीका समीक्षा, कमजोरीको सुधार र पीडितको पुनर्स्थापनामा सहकार्य गर्नु हामी सबैको साझा दायित्व हो. विपदले सरकार र प्रतिपक्ष छुट्याउँदैन. यसले हामी सबैको मानवीय चरित्र, राज्यको सामूहिक क्षमता परीक्षण गर्छ. त्यसैले यो समय आरोप होइन, तथ्यमा आधारित समीक्षा, रचनात्मक सहकार्य र परिणाममुखी काम गर्ने समय हो.
3: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो सरकारले सहकारी ठगी आरोपमा फरार जीवी राईलाई लुकाएर राखेको आरोप लगाउनु भएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दुलाल,
5: आफ्नो सरकार फाइल खोल्न नसक्ने, राज्य शक्तिको दुरुपयोग गरेर स्टन गर्दै सरकार त गर्न खोज्दै थियो नि त भन्ने भ्रम सिर्जना गर्ने अनि सांसदहरू संसदमा कराएर जनतालाई भ्रमित पार्ने कार्य नहोस्. सभामुख महोदय, विधि सम्मत भ्रष्टाचारलाई कानुनी कारवाहीको दायरामा ल्याइयोस्. रासोपाले बिर्सेको सहकारी ठगीको आरोपमा विदेश भागेका जीवी राईलाई पक्राउ गरी स्वदेश ल्याइयोस्. हो या होइन सरकारले प्रश्न पारोस्. जीवी राई सरकारवादी साथीहरूसँग सम्पर्कमै छन् भन्ने हल्ला छ. सरकारले जवाफ दियोस् र भ्रष्टाचारीलाई कारवाही गरेकै आधारमा र जीवी राईलाई पक्रिएमा पनि अब सरकार नढालियोस्.
3: काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज आङदाङ बेले सुशासन कायम गर्ने मामलामा सरकारमाथि गम्भीर प्रश्न उठेको बताउनु भएको छ. प्रतिनिधि सभा बैठकमा नेता आङदाङ बेले मानव अधिकार आयोगको प्रतिवेदन भदौ 24 पछि भागेका हजारौं कैदी कहाँ छन् भन्नुभएको छ.
6: मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारले किन हिम्मत गरिराखेको छैन. भदौ 23 घटना देख्ने, सुन्ने र चिच्याउने सरकार भदौ 24 आगजनी, तोडफोड र आतताई घटना किन देख्दैन अनि किन सुन्दैन. कारागारबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन सरकारलाई कुन कानुनले छेकेको छ या केको डर उहाँहरूको मनमा पसिरहेको छ, मैले त्यो बुझिरहेको छैन.
3: विकास निर्माणमा सरकारको गति फिल्डमा नदेखिएको उहाँको भनाइ छ.
6: नेपालमा योजना छन्, बजेट छन्, प्रतिबद्धता पनि छन्, तर जनताको प्रश्न एउटै छ, काम कहिले हुन्छ, सडक किन समयमा बन्दैन, पुल किन समयमा सम्पन्न हुँदैन, आयोजना किन वर्षौंसम्म अलपत्र हुन्छ. जथाभावी पूर्वाधार विनाशको अकल्पनीय कारण पनि बन्न सक्ने देखेपछि तिनको पुनर्विचार कहिले गर्ने. ठेक्काको म्याद किन बार बार थपिन्छ. हामीलाई अब शिलान्यासको सरकार होइन, यो स्वयं सत्ता पक्षले नै भनेको कुरा हो. सम्पन्नताको सरकार चाहिएको हो. सरकारको मूल्याङ्कन भाषणको संख्याले होइन, सम्पन्न आयोजनाको संख्याले निर्धारण गर्नुपर्छ.
3: भुटेकोशी बाढी प्रभावितहरू अस्थायी आश्रय स्थलमा कहिलेसम्म बस्नुपर्ने भनेर उहाँले सोध्नु भएको छ.
6: विपद कोषमा पर्याप्त रकमको जो पनि भयो, तर प्रभावित व्यक्ति र परिवार अझै आश्रय स्थलमै छन्. सरकार हराएको महसुस किन गरिराखेको छ म सभामुखजी मार्फत म सोध्न चाहन्छु. मानिसहरू थप बिचल्लीमा परिरहेका छन्. यसबाट राज्य प्रभावितहरूप्रति करुणाहीन मात्र होइन, सामान्य कर्तव्यवाद विमुख देखिएको छ. भएको स्रोत परिचालन गर्न नसक्ने या कम प्राथमिकताका क्षेत्रमा खर्च गर्ने असंवेदनशील चरित्र लोकतान्त्रिक सरकारलाई शोभा दिँदैन.
3: राष्ट्रिय सभाले घुटेगोसी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति गठन गरेको छ. आज बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको जानकारी गराउनु भएको हो. समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा छन्। एक सदस्य पछि थप्ने उहाँले बताउनु भएको छ. प्रतिनिधि सभाले पनि यसअघि भुटेकोसी बाढीबारे अध्ययन गर्न रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीको संयोजकत्वमा 15 सदस्यीय विशेष समिति गठन गरिसकेको छ. रूपन्देहीको सिद्धार्थनगर नगरपालिका एक शान्तिगेट जाँच कोठाबाट सशस्त्र प्रहरीले 2,51,00,000 भन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ. सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गोल्ड डण्डा रूपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौँ महानगरपालिका 19 बस्ने 46 वर्षीय इला पटेलबाट ती गरगहना बरामद गरेको हो. पटेल भारतबाट नेपालतर्फ आउँदै गर्दा सीमा जाँच कक्षमा शंकास्पद देखिएपछि जाँच गरिएको थियो. पटेलबाट विभिन्न डिजाइन तथा आकारका हार, औठी, चूरा, माला, सिक्री, झुम्का, गोली औठी, लकेट, पोते, बाली तथा जुली, टप, नाकको फुली, पत्थरवाला हार र ब्रासलेट लगायतका गरगहना फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ। उनीबाट जम्मा 2 किलो 605 ग्रामका गरगहना बरामद भएको हो। पटेललाई अनुसन्धान तथा कार्यवाहीका लागि भैरहवा भन्सार कार्यालय रूपन्देही पठाइएको प्रहरीले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

अलि छिनमा नशा लाग्यो खुट्टा भयो बाङ्गे छत्री टोपी खोल खाल पारी थाप्ला पारे नाङ्गे यता उति लरबराउँदा मुतमा भिज्यो जाङ्गे तरुणीले रुपियाँ पैसा भित्र लगी टाङ्गे बल्ल खाएस।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये आज 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएको थियो, दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। योसँगै हिमलुङ पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै बेपत्ता छन्। असोज 11 गते गएको हिम पहिरोमा परेकाको खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार टोली खटिएको छ। नेपाली काँग्रेसको देउवा समूहले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझाएको छ। सभापतिको हैसियतमा शेरबहादुर देउवाकै हस्ताक्षरमा बुझाइएको कार्यतालिकामा मंगसिर 21 देखि 23 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने गरी निर्वाचन आयोगलाई कार्यतालिका बुझाइएको हो। देउवा पक्षबाट प्राप्त कार्यतालिकालाई आयोगले 13 गते दर्ता गरेको छ भने फाइल खडा गरी अभिलेख राख्न सोही दिन तोकादेश भएको छ। सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रविन्द्र र सञ्जीवलाई रिहा गर्न अस्वीकार गरेको हो। गैर कानूनी रूपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै रविन्द्र की पत्नी शोभा जोशी र सञ्जीव की पत्नी अनिता पाण्डेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको छुट्टाछुट्टी रिट दायर गरेका थिए, जुन शर्मा र पोखरेलको संयुक्त इजलासले खारेज गर्दै थुनामा राखेर अनुसन्धान गर्नु विधिसम्मत भएको भनेको छ। सीआईबीले 2 असोजमा एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरूमाथि सीआईबीले खेलमा मिलेमतोड र अनियमितता र ठगी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। रूसी सेनाले युक्रेनी सेनालाई सैन्य सामग्री आपूर्ति गरिरहेको चेनोर्स्मोर्क बन्दरगाहको एक मालवाहक जहाजमा आक्रमण गरेको दावी गरेको छ। रूसी रक्षा मन्त्रालयका अनुसार राजधानी किवको बन्दोबस्ती केन्द्र र ओडिसाको गुप्तचर डेटा केन्द्रलाई समेत निशाना बनाएको छ। यसैबीच युक्रेनी सेनाले पूर्वी क्षेत्रमा प्रतिआक्रमण गरी करिब 200 वर्ग किलोमिटर क्षेत्र रूसी कब्जाबाट फिर्ता लिएको दावी गरेको छ। अपरेशन विभाल्डी नाम दिएको यो प्रति आक्रमणका क्रममा युक्रेनले रूसी सेनाको प्रतिरक्षा घेराभित्र रोबोटिक सवारी साधनहरू खसाल्न ड्रोनको प्रयोग गरेको थियो। साइमन न्यूटनको यो रिपोर्ट।
4: For months, Russia's been trying to cut off Ukrainian forces defending the so-called Fortress Belt, the cities of Slovyansk and Kramatorsk. Obvivaldi targeted the northern part of that pincer around Liman. Kyiv says its forces have retaken 176 square kilometers of territory, captured 250 Russian troops, and killed 5,000 more. Francis Farrell is a reporter with the Kyiv Independent.
5: The idea is that the immense cost that it will take Russia to capture this, especially now running against a reorganized and more efficient defense. That cost that will take to capture this area would be potentially just too high, and that will be the cost that will eventually bring Putin to that point of winding his war down.
4: Vivaldi has seen Ukraine continue to innovate. For the first time, bomber drones dropped robot vehicles armed with grenade launchers near Russian positions. Remote-controlled armored vehicles packed with explosives were also sent towards the enemy. So could Vladimir Putin use this collapse as justification for his much-talked-about mobilization?
5: A potential optimistic hypothesis is that if Russia mobilizes, you know, what Ukraine is saying, like 300,000 people, yes, it will be a lot of hard work to churn through them, as crude as that might be. Maybe that could be the moment that Russia decides, well, you know, this is not going anywhere.
4: So far, there's been 3 phases to Vivaldi. What the long-term effect will be isn't yet clear, but it's also not finished. Vivaldi composed 4 concertos. The final 4th season, says Ukraine, is still to come.
3: बेलायतका सबैभन्दा वरिष्ठ सैन्य अधिकारीले सामूहिक रक्षाका लागि युरोपले थप ठूलो जिम्मेवारी लिनुपर्ने चेतावनी दिनुभएको छ। द इन्डिपेन्डेन्ट पत्रिकामा आफ्ना स्वीडेनी समकक्षीसँग संयुक्त रूपमा लेखेको एक विशेष लेखमा एयर चीफ मार्सल सर रिच नाइटोनले सो बताउनु भएको हो। उहाँले सम्भावित सुरक्षा चुनौतीहरूलाई सामना गर्नका लागि अब सामान्य नागरिकहरू समेत ठूलो भूमिका खेल्न तयार हुनुपर्ने उल्लेख गर्नुभएको छ। थप रोजी लेडनबाट
6: Air Chief Marshal Sir Rich Knighton writes, Russia's war against Ukraine has reinforced the need for European nations to strengthen their defence capabilities and assume greater responsibility for their collective security. The chief of the defence staff wrote the article with his Swedish counterpart, General Michael Claesson. He's currently on a visit to Sweden, and he praised the country's total defence model and the Ukrainian example, saying European societies as well as service personnel must step up, warning, defence extends beyond the armed forces, modern conflict blurs the traditional civil-military divide. The two defence chiefs...
3: Hosta ilesamaka khabar yetine namaskar makrashna.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा असोज 16 गते भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ। कांग्रेस संसदीय दलका नेता विष्णुराज जाङदाङबेले सुशासन कायम गर्ने मामिलामा सरकारमाथि गम्भीर प्रश्न उठेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा नेता आङदाङबेले मानवाधिकार आयोगको प्रतिवेदनमा भदौ 24 पछि भागेका हजारौं कैदी कहाँ छन् भनेर सोध्नु भएको छ।
4: मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारले किन हिम्मत गरिरहेको छैन? भदौ 23 घटना देख्ने सुन्ने र चिच्याउने सरकार भदौ 24 आगजनी तोडफोड र आतताई घटना किन देख्दैन अनि किन सुन्दैन? कारागारबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन सरकारलाई कुन कानूनले छेकेको छ या केको डर उहाँहरूको मनमा पसिरहेको छ? मैले त्यो बुझिरहेको छैन।
3: विकास निर्माणमा सरकारको गति फिल्डमा नदेखिएको उहाँको भनाइ छ।
4: नेपालमा योजना छन्, बजेट छन्, प्रतिबद्धता पनि छन्, तर जनताको प्रश्न एउटै छ, काम कहिले हुन्छ? सडक किन समयमा बन्दैन? पुल किन समयमा सम्पन्न हुँदैन? आयोजना किन वर्षौंसम्म अलपत्र हुन्छ? जथाभावी पूर्वाधार विनाशको अकल्पनीय कारण पनि बन्न सक्ने देखेपछि तिनको पुनर्विचार कहिले गर्ने? ठेक्काको म्याद किन बार बार थपिन्छ? हामीलाई अब शिलान्यासको सरकार होइन, यो स्वयं सत्ता पक्षले नै भनेको कुरा हो। सम्पन्नताको सरकार चाहिएको हो। सरकारको मूल्याङ्कन भाषणको संख्याले होइन, सम्पन्न आज आयोजनाको संख्याले निर्धारण गर्नुपर्छ।
3: भोटेकुसी बाढी प्रभावितहरू अस्थायी आश्रय स्थलमा केही कहिलेसम्म बस्नुपर्ने भन्ने उहाँको प्रश्न छ।
4: विपद कोषमा पर्याप्त रकमको जो पनि भयो, तर प्रभावित व्यक्ति र परिवार अझै आश्रय स्थलमै छन्। सरकार हराएको महसुस किन गरिरहेको छ? म सभामुखजी मार्फत म सोध्न चाहन्छु। मानिसहरू थप बिचल्लीमा परिरहेका छन्। यसबाट राज्य प्रभावितहरूप्रति करुणाहीन मात्र होइन, सामान्य कर्तव्यबाट विमुख देखिएको छ। भएको स्रोत परिचालन गर्न नसक्ने या कम प्राथमिकताका क्षेत्रमा खर्च गर्ने असंवेदनशील चरित्र लोकतान्त्रिक सरकारलाई शोभा दिँदैन।
3: काँग्रेसकै प्रमुख सचेतक वासना थापाले हालैको बाढी पहिरो र विपदका बेला सरकार सिंहदरबारमा मात्र सीमित भएको टिप्पणी पनि गर्नुभएको छ।
5: आज नागरिकहरूले सरकार कहाँ छ भनेर प्रश्न गरिरहेका छन्। म सरकारलाई दोष लगाउन मात्र यो प्रश्न गरिरहेको छैन। जहाँ नागरिक पहिरोमा फसेका छन्, बेपत्ता छन्, त्यहाँ सरकार पुग्नु पर्थ्यो। जहाँ राजमार्ग भत्किएको छ, त्यहाँ सरकारका उपकरण पुग्नु पर्थ्यो। जहाँ पुल बगेको छ, त्यहाँ वैकल्पिक आगमनको व्यवस्था हुनु पर्थ्यो। जहाँ खाद्यान्न, औषधि र अति आवश्यक सामग्रीको अभाव छ, त्यहाँ तत्काल राहत पुग्नु पर्थ्यो। सरकार सिंहदरबारमा मात्र देखिएर हुँदैन। विपद परेका दूर दराजका नागरिकले पनि सरकारको उपस्थिति अनुभूति गर्न पाउनु पर्छ। सम्माननीय सभामुख महोदय, म विशेष रूपमा सरकारसँग निम्न विषयमा तत्काल जवाफको माग गर्दछु। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि अहिले कुन कुन स्थानमा कति जनशक्ति पाएको छ? बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा तत्काल राहत, उद्धार, उपचार र पुनः स्थापनाको लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ?
3: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजीको माग सम्बोधन गर्न सरकार पुरै चुकेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राई,
6: जेनजीको मागहरू, जो जेनजीको सपना पुरा गर्छु भनेर सरकार तपाईँको चाहिँ आएको सरकारले, आज तपाईँलाई म गम्भीरता साथ भन्न चाहन्छु, त्यही जेनजी आन्दोलनमा सहभागी हुनेहरू जलाउ जलाउ ठोका भन्नेहरू सांसद मन्त्री हुने, अनि त्यही जेनजी आन्दोलनमा सहभागी हुनेहरू जेल बस्नुपर्ने क्या हो? यो के समस्या हो? यो जेनजी आन्दोलन परिवर्तनको लागि एउटा चाहिँ आन्दोलन हो कि यो कुनै अपराधी घटना हो? यो सम्बन्धी सरकारले गम्भीर भएर लाग्नुपर्छ है, नत्र फसिन्छ फेरि। मानव अधिकार आयोगले तपाईँको चाहिँ तयारी पारेको प्रतिवेदन सम्बन्धी सरकारको धारणा के हो र जेलमा भएको युवाहरूको धारणा के हो, घैतीहरूप्रतिको धारणा के हो, यत्रो अरबौँ खरबौँको तपाईँको संरचना जल्या छ, सरकार धारणा के हो? यो यस सम्बन्धी सरकार प्रष्ट हुनुपर्छ र सरकारको फेरि पूर्ण सम्बन्धी म ध्यान आकर्षण गर्न चाहन्छु।
3: उहाँले सरकारमा हुनेहरूले लोकप्रियताका लागि मनलाग्दै बोल्दै हिँडेको टिप्पणी पनि गर्नुभएको छ।
6: अब भ्रष्टाचार सम्बन्धी थोरै कुरा गर्नु पर्यो, कतिजना पक्रिनु भयो, कतिजना धुन्नु भयो, आज पक्रिन्छ भोलि छोडिदिनुहुन्छ, के गरे आयो, कस्तो किसिमको सुशासन हो यो, कसरी काम गर्नु भएको छ सरकारले? राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो छाती भएको तपाईँले भन्नुभएको थियो, के ठुलो छाती नभएको मान्छेले आज सरकार चलाइरहेको हो यसो भने? नत्र भए के कुराले रोकिया छ तपाईँहरूलाई? निर्मला हत्याकाण्ड सम्बन्धी के हो तपाईँहरूको छानबिन कहाँ पुग्यो? कि तपाईँले पपुलरिटीको लागि मात्रै बोल्नु भयो हो? आज राज तरवार हत्याकाण्ड फाइल खोल्छु भन्नुभयो, कहाँ पुग्यो त्यो? के हुँदैछ? गृहबन्धु टी स्टेट के भयो? व्हाइट बडी काण्ड के भयो? यस्तै थुप्रै समस्याहरू छन्। यतिसम्म कि हामी सांसदीय समितिमा तपाईँको हिजो अस्ति एउटा मूल पानीमा गयौँ, एउटा तपाईँको चाहिँ करोडौँ रुपियाँ तपाईँको चाहिँ त्यहाँ चाहिँ भ्रष्टाचार अथवा चाहिँ राज्यको पैसा अनियमित गरेको मान्छे आज महिला आयोगको अध्यक्ष छन्। तपाईँले के कुरालाई रोकिया छ? दुई तिहाईको नजिक हुनुहुन्छ तपाईँहरू।
3: नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो सरकारले सहकारी ठगी आरोपमा फरार जीवी राईलाई लुकाएर राखेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दुलाल,
2: आफ्नो सरकार फाइल खोल्न नसक्ने, राज्य शक्तिको दुरुपयोग गरेर स्टन गर्दै सरकार त गर्न खोज्दै थियो नि त भन्ने भ्रम सिर्जना गर्ने, अनि सांसदहरू संसदमा कराएर जनतालाई भ्रमित पार्ने कार्य नहोस्। सभामुख महोदय, विधि सम्मत भ्रष्टाचारलाई कानुनी कारवाहीको दायरामा ल्याइयोस्। रासोपाले बिर्सिएको सहकारी ठगीको आरोपमा विदेश भागेका जीवी राईलाई पक्राउ गरी स्वदेश ल्याइयोस्। हो या होइन सरकारले प्रश्न पारोस्। जीवी राई सरकारवादी साथीहरूसँग सम्पर्कमै छन् भन्ने हल्ला छ। सरकारले जवाब दियोस् र भ्रष्टाचारीलाई कारवाही गरेकै आधारमा र जीवी राईलाई पक्रिएमा पनि अब सरकार नढालियोस्।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले प्रधानमन्त्री कार्यालयभित्रैबाट नियुक्ति प्रक्रियामा नीतिगत मिलेमतो र अपारदर्शिता देखिएको गम्भीर आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालय अन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियामा सेटिङ र अपारदर्शिता भएको प्रमाण पेश गर्नुभएको छ।
7: पहिलो प्रमाण जेठ 12/2083 को प्रधानमन्त्री कार्यालयले यो केन्द्रको नियम र कार्यविधि टीओआरको मस्यौदा कोर्न एउटा आन्तरिक कार्यदल बनाउँछ र त्यसको संयोजक एक निजी उद्यमी किरण तिमसिनालाई तोक्छ। तिनै संयोजकले भोलि आफैले खाने जागिरको योग्यता र परीक्षाको नियम आफै लेख्छन्। दोस्रो प्रमाण भदौ 4/2083 को मन्त्री परिषदबाट गठन आदेश स्वीकृत भएको भोलिपल चाहिँ तिनै किरण तिमसिनाले लिङ्कडिनमा गर्वका साथ आफ्नो पञ्चलाइन लेख्छन्, ओ बॉय दिस वाज टफ। र सोही दिन प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखा भित्र बसेर कर्मचारी प्रतीक कुँवरले यो सेटिङ समूहलाई बधाई दिँदै केक काटेर उत्सव मनाएको तस्विर सार्वजनिक गर्छन्। जब मिडियामा यसको विवाद बढ्छ तब प्रमाण लुकाउन तिनै किरण तिमसिनाले यो पोस्ट सामाजिक सञ्जालबाट डिलिट गर्छन्। तेस्रो प्रमाण असोज 1 गते दिउँसो 4:16 बजे 27 जना आवेदक संकलन गरेर अचानक असोज 1 गते बेलुका 6 जनाको सर्टलिस्ट वेबसाइटमा हालिन्छ र भोलिफल्टै असोज 2 गते दिउँसो 2:30 बजेतिर अन्तर्वार्ता दिने हतारो फास्ट ट्र्याक ड्रामा मञ्चन गरिन्छ। सभामुख महोदय, सबैभन्दा शंकास्पद क्षण त्यति बेला देखिन्छ जब असोज 2 गतेको मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ताले विवादास्पद नियुक्तिको निर्णयमा एक शब्द पनि उच्चारण गर्नुहुन्न, निर्णय लुकाइन्छ, सूचना दबाइन्छ।
3: मराङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये आज 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएको थियो, दिउँसो 4 जनाको शव थप भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। योसँगै हिमलुङ पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ, अझै 1 जना बेपत्ता छन्। असोज 11 गते गएको हिमपहिरोमा परेकाको खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार टोली खटिएको छ। अब खबर फटाफट।
8: गएको सेप्टेम्बर 1 महिनामा 88,000 विदेशी पर्यटक भित्री भारतबाट मात्रै 17,500 र चीनबाट 11,200 आए। पोहोरको सेप्टेम्बर भन्दा यसपालि 10,000 बढी पर्यटक भित्रिए। केही निजी विद्यालयले आइतबार पनि पठन पाठन गरेको वीरगंज महानगरमा गुनासो आएपछि शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई महानगरको निर्देशन। रूपन्देहीको सिद्धार्थनगर 1 शान्ति गेटको जाँच कक्षबाट 2,51,00,000 भन्दा बढी मूल्यको गरगहना बरामद। भारतबाट नेपाल ल्याउँदै गरेको 2,600,000 सुनका गहना सहित काठमाडौँ महानगर 19 बस्ने 46 वर्षे इला पटेल सशस्त्रको नियन्त्रणमा। रसुवा भोटेपछि बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सडक खण्डमा ट्र्याक खोल्न सकियो। ट्र्याक खुले पनि अब ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी। महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालय ज्येष्ठ नागरिकका अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण आवश्यक पर्ने समूहको रूपमा मात्रै नहेरेर अब उनीहरूको ज्ञान सिप र अनुभवका अमूल्य स्रोत संरक्षण गर्ने मन्त्रालयको अवधारणा।
3: सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ। खबर यति नै, नमस्कार।
1: यो बीएफबीएस कुलकर्णी रेडियो हो।

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संसद अधिवेशन अन्त्य हुँदै गर्दा विपक्षीको निशानामा सरकार, प्रधानमन्त्रीलाई उत्तरदायी बन्न सुझाव।
1: सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुस्, त्यो हाम्रो सुझाव पनि हो।
0: भोलिबाट अन्त्य हुन लागेको अधिवेशन समग्रमा कति प्रभावकारी रह्यो?
2: विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
0: पत्रकार हरिबहादुर थापासँगको कुराकानी र फ्लाई दुबई विमान प्रकरणमा इरानको सम्भावित संलग्नताबारे अहिले नै केही भन्न नसकिने नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घको मानवाधिकार निकायका प्रमुखले दुईवटा घातक सुई दिँदा पनि बाँच्न सफल भएकी एक महिलालाई पुनः मृत्युदण्ड दिने प्रयास नगर्न संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यलाई आग्रह गरेका छन्। भोल्कर टर्कले मृत्युदण्ड दिने असफल प्रयासले निम्त्याएको शारीरिक र मानसिक पीडा अत्यन्त निन्दनीय र क्रूर रहेको बताए। हत्याको अभियोगमा 30 वर्ष अघि दोषी ठहर गरिएकी क्रिस्टा पाइकलाई अस्पताल लगिएको छ, तर उनको अवस्थाबारे केही भनिएको छैन। टेनेसीका गभर्नरले यसै वर्षको अन्त्यका लागि निर्धारण गरिएका सबै मृत्युदण्डलाई अस्थायी रूपमा स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण अनुसन्धानका लागि आदेश दिएका छन्। दुबईबाट इजरायलतर्फ उडान भरिरहेको विमान एकजना सहचालकले दुर्घटना गराउने प्रयास गरेको भनिएको घटनाबारे युएईले औपचारिक अनुसन्धान थालेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संदिग्धलाई युएई लगिने र अनुसन्धानमा इजरायल पनि सहभागी हुन पाउने विश्वास व्यक्त गरेका छन्। नेतन्याहुले अहिले नै इरानको संलग्नता रहेको कुनै संकेत रहे या नरहेको टिप्पणी गर्नु हतारो हुने बताएका छन्। इजरायलका राष्ट्रपति आइज्याक हेर्ट्सोगले बीबीसीसँग भने, ककपिटको ढोका खुला थियो किनभने साहसी भारतीय पाइलट आफूलाई धारिलो हतियार प्रहार गर्ने सह पाइलटसँग लडिरहेका थिए। सह पाइलट विमान खसाल्न चाहन्थे। एक मिनटमै विमान नाटकीय रूपमा धेरै तल खसेको थियो। इजरायलीहरूले दौडिएर आतंकवादीलाई बाहिर निकाले, उसको हात बाँधे, पाइलटलाई पनि बाहिर निकाले र उनको हेरविचार गरे। यो मिलेर परिस्थिति अनुसार चल्न सक्ने व्यक्तिहरूले गरेको गजबको साहसिक काम हो, इजरायली राष्ट्रपतिको भनाई। दोषी ठहर नभई लगभग 9 वर्ष थुनामा राखिएका एकजना ब्रिटिस सिख अभियानकर्तालाई भारतस्थित एउटा जेलबाट रिहा गरिएको छ। स्कटल्यान्डका जगतार सिंह जोहाललाई भारतमा उनको विवाह भएको केही साता लगत्तै कथित आतंकवादी कसुरसँग जोडेर सन् 2017 पक्राउ गरिएको थियो। धार्मिक र राजनीतिक व्यक्तिहरूको श्रृङ्खलाबद्ध हत्यामा उनको भूमिका रहेको भारतीय अधिकारीहरूले आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। बुडापेस्टले 10 रुसी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको एक महिनापछि मस्कोले केही हङ्गेरीका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दैछ। त्यसलाई जवाफमा चालिएको कदम भन्दै रुसी विदेश मन्त्रालयले हङ्गेरीका मस्को, सेन्ट पिटर्सबर्ग र कजानस्थित मिसनका स्टाफहरूले 2 हप्ताभित्र देश छाड्नुपर्ने उल्लेख गरेको छ, तर तनाव चर्काउने पक्षमा नरहेको हङ्गेरीले बताएको छ। र अफगानिस्तानस्थित राष्ट्रसङ्घीय मिसनले कुनार र हेल्मन्ड प्रान्तमा गरिएका हवाई हमलामा कम्ती 10 गैर सैनिक मारिएको र त्यसमा अधिकांश बालबालिका रहेको जनाएको छ। पाकिस्तानले आफ्ना सुरक्षा निकायले गरेको हवाई हमलामा कम्तीमा 22 जना विद्रोही मारिएका र हतियारहरू नष्ट भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले सरकारको शासनशैली र संसदप्रतिको जवाफदेहिताप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी सांसदहरूले सरकारका कतिपय काम कारवाहीबारे प्रश्न गर्दै संसदलाई पर्याप्त जानकारी दिनुपर्ने र उठेका सवालप्रति थप जवाफदेही हुनुपर्ने माग गरेका हुन्। दुवै सदनका चालु अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुँदैछ। एक रिपोर्ट। सरकारका विभिन्न मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ दिने गरेका देखिए पनि प्रधानमन्त्री वालेन्द्र शाहको न्यून उपस्थितिलाई लिएर भने चालु अधिवेशनका बैठकहरूमा प्रश्न उठ्दै आएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति प्रधानमन्त्रीको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जानु अघि र फर्किएपछि प्रधानमन्त्रीले संसदलाई त्यसबारे कुनै जानकारी नगराएकोमा विमति जनाए।
1: संसदलाई जानकारी दिएर महासभामा उपस्थित भनेको परम्परा मात्रै होइन, आफैले उठाउने विषयवस्तुहरूको संसदीय वैधता पनि हो। यसरी नै संसदीय जवाबदेहिता र अन्तर्राष्ट्रिय कूटनीतिक जिम्मेवारी बीच सन्तुलन कायम गरिन्छ। महासभाबाट फर्केर आइसके पछाडि त्यहाँ भएका गरिएका गतिविधिहरू संसदलाई जानकारी गराइएको भए राम्रै हुन्थ्यो, तर त्यस्तो पनि भएन। सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्।
0: आङदेम्बेले शाह नेतृत्वको सरकारको 6 महिने कार्यकाल उत्साहजनक हुन नसकेको टिप्पणी पनि गरे। स्पष्ट जनादेश पाए पनि सरकारले अपेक्षित शासकीय कौशल प्रदर्शन गर्न नसकेको उनको भनाइ थियो। राष्ट्रिय सभामा पनि सरकारका विभिन्न निर्णय र काम कारवाहीहरूबारे प्रश्न उठेका छन्। नेकपा एमालेकी रामकुमारी झाँक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने बताइन्।
4: न कुनै आधार छ, न कुनै कारण छ, न कुनै जवाफदेता छ। यो भनेको के हो भने राज्यका 3 अङ्गमध्ये एक्जिक्युटिभसँग भएको असीमित पावरलाई जुडिसियरी र व्यवस्थापिका दुइटै राज्यका अङ्गमाथि चाहिँ अप्रत्यक्ष यो प्रहारको तरिका हो कि सम्माननीय अध्यक्ष महोदय मार्फत यो सरकारलाई प्रधानमन्त्री र गृहमन्त्रीलाई नै कठघरामा उभ्याएर यसको बारेमा प्रश्न सोध्नुपर्छ, आउने सेसनमा भए पनि सोध्नुपर्छ भन्ने चाहन्छु।
0: संसदप्रति सरकारको दृष्टिकोणलाई लिएर प्रश्न उठिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन्। प्रधानमन्त्री शाह भाषणभन्दा सरकारको काम र त्यसको परिणाममा केन्द्रित रहेका उनीहरूको तर्क रहने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन भोलि मध्यरातिबाट अन्त्य हुने सूचना जारी गरिसकेका छन्। यो अधिवेशनबाट कुल 11 विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई टेलिफोन सम्पर्क गरी सुरुमा संसदको चालु अधिवेशनको काम कारवाही समग्रमा कस्तो रह्यो भनेर सोधेका छौँ।
2: सबैभन्दा जटिल प्रश्न भनेको चाहिँ प्रधानमन्त्री र मन्त्रीहरूले संसदप्रति चाहिँ अलिकति उपेक्षा गरेका देखिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूले संसदलाई जसरी विश्वासमा लिएर अगाडि बढ्नु पर्थ्यो, हरेक कुराको जानकारी संसदमा गराउनु पर्थ्यो, त्यो प्रचलन चाहिँ एकदम नाजुक अवस्था जस्तो देखिन्छ यसपालि। तर सांसदहरूमा चाहिँ जस्तो कतिपय विषयहरूमा छलफल गर्ने उत्साह चाहिँ देखिन्छ। जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भनेको प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था देखिँदैन। विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
5: त्यसको कारण के देख्नुहुन्छ?
2: एउटा चाहिँ सत्तारूढ दल धेरै ठुलो भएको हुन, अब 2/3 नजिक भएको कारणले गर्दा स्वाभाविक रूपमा सत्तारूढ दलले संसदमा प्रश्न पनि कम गर्छन्। किन प्रश्न गर्यो भने सरकारले उनीहरूलाई अलिकति फरक दृष्टिकोणले हेर्छ। कतिपय बेलामा सत्तारूढ सांसदहरूले मन्त्री हुने पदहरू पाउने लोभ हुन्छ। एउटा चाहिँ अब डर हुनसक्छ अथवा एउटा अनुभवको कमी पनि हुनसक्छ। भर्खर नै यहाँ छन् बिस्तारै सत्तारूढ दलमा अब अलिकति एउटा चाहिँ के देखियो भने सत्तारूढ दलमा प्रधानमन्त्रीले चाहिँ जवाफ नदिएको कुरा सत्तारूढ दलबाट नै संसदमा नै उठेको हो। त्यसको चाहिँ त्यो सांसदहरूमा चाहिँ आक्रोश बढ्दै गएको चाहिँ देखिन्छ। अर्को चोटिबाट अलिकति फरक हुन्छ कि अर्को अधिवेशनमा चाहिँ अलिक परिपक्व जनतामा जे कुराहरू उनीहरूका प्रश्न छन् ती प्रश्न चाहिँ आउँदो अधिवेशनमा चाहिँ ल्याउँछन् कि भन्ने लाग्छ।
5: प्रतिपक्षीको भूमिका कस्तो देखियो त?
2: प्रतिपक्षबाट पनि त्यति धेरै सशक्त भूमिका देखिएन। अब तपाईँ प्रतिपक्षतिर पनि धेरै अब नयाँ सांसद नै हुनुहुन्छ, उहाँहरूलाई पनि नयाँ भएको कारणले गर्दा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला। र अनि अर्को चाहिँ प्रतिपक्षतिर रहेका शीर्ष नेताहरू हुनुहुन्छ जस्तो पुष्पकमल दाहाल, रामबहादुर बादल, यी पनि उपस्थितिहरू एकदम कम न्यून देखिन्छ। संसदमा चाहिँ जसरी त्यो उनीहरूले माहौलका लागि काम गर्नुपर्ने हो, विपक्षको पनि खास त्यसरी उत्साहित भएको चाहिँ पाइँदैन।
5: संसदप्रति जसरी उत्तरदायी जवाफदेही हुनु पर्थ्यो त्यो चाहिँ देखिएन भने त्यो चाहिँ व्यवस्था गरे हो वा खासै त्यो गर्नु नगर्नुको औचित्य छैन भने के हुन सक्छ?
2: प्रधानमन्त्रीले सुरुदेखि नै संवाद गर्न जनतासँग पनि त्यति रुचाएको देखिँदैन र संसदसँग नै संवाद गर्न चाहेको देखिँदैन। खालि प्रधानमन्त्री फेसबुक र सामाजिक सञ्जालमा मात्रै मोहित बढी हुनु भएको छ। अब अहिले प्रारम्भिक चरण छन्, प्रधानमन्त्री एकदम लोकप्रिय हुनुहुन्छ, त्यो कारणले कम प्रश्न उठ्दै गएको छ। तर बिस्तारै जुन मुलुकमा समस्याहरू बढ्दै गएका छन्, महँगीले चर्को रूप लिँदै गएको छ, प्रेसर बढ्दै गएपछि भोलि चाहिँ प्रधानमन्त्रीले जनतालाई विश्वासमा लिन्छु भनेर संसदमै बोल्दा पनि पत्याउन नसक्ने दिन पनि आउनु सक्छ। जवाब दियो भने शङ्का कम हुन्छ, जब जवाब दिँदैन, जब प्रधानमन्त्री संवाद गर्दैन, त्यो चाहिँ शङ्का आशंकाको चाहिँ दायरा चाहिँ एकदम बाक्लिँदै जान्छ। त्यही कारण शङ्का आशंका बढ्नु पूर्वै प्रधानमन्त्रीले संवाद नै आउनुपर्छ।
5: भनेपछि संसद गइराख्दा उनलाई नै फाइदा हुन्छ।
2: संसद त प्रधानमन्त्रीको लागि हरेक कुरा व्यक्त गर्ने अवसर हो। प्रधानमन्त्री राज्य संयन्त्रमा भएका सबै काम कारवाहीहरू पारदर्शी ढङ्गले औचित्य खुलाउँदै आम जनतालाई विश्वासमा लिने माध्यम भने संसदै होस्। भोलि त त्यो इतिहास पनि हो, प्रधानमन्त्रीले संसदको रोस्टरमा गएर बोल्नु भनेको प्रधानमन्त्रीकै लागि हितकर हो। आम नागरिकले त उहाँले नदे प्रधानमन्त्री दिनु भएन भने अनेक तवरले चुइएका सूचनाहरूबाट पनि आफ्नो एउटा मान्यता बनाउने ठाउँ हुन्छ। त्यो चुइएका सूचनाबाट मान्यता बनाउनु भन्दा वास्तविक सूचना यो हुन् भनेर संसदको रोस्टरमा प्रधानमन्त्रीले भन्नुभयो भने उहाँकै लागि फाइदा हो।
0: उनी थिए पत्रकार हरिबहादुर थापा, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अर्को प्रसङ्ग, भोटेकोसी बाढीमा घरसँगै रोजगारी समेत गुमाएका कतिपयलाई अहिले जीविकोपार्जनको चिन्ता थपिएको पाइएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरूले गर्दै आएको काम समेत गुमेपछि आम्दानीको स्रोत बन्द भएको बताएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
6: विनाशकारी बाढी पहिले अप्पर त्रिशुली 216 जल विद्युत आयोजनामा काम गरी जीविकोपार्जन गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिका मैलुङका कृष्ण बहादुर तामाङका अनुसार जल विद्युतमा काम गरेर परिवारको पालन पोषण, बालबालिकाको शिक्षादेखि सबै धानेको थियो। तर विनाशकारी बाढीले कार्यस्थलमा क्षति पुर्याएसँगै काम विहीन हुँदा आमदानी टुटेको उनले बताए।
7: न घर हुने, न जमिन हुने, घर भएको ठाउँमै खोला छ। पहिला बहुत काम गर्दाखेरि कमाएर बसिरहेको थियो, कमाइ समय केही छैन, अब कहाँ कमाउने, बस्ने ठाउँ पनि छैन, हाम्रो बच्चाहरूलाई कसरी पढाउने, हामीलाई चाहिँ पीर चिन्ता छ, रोजगारीहरू पाए भने हुन्थ्यो हामीलाई चाहिँ।
6: त्यस्तै त्यही जल विद्युत आयोजनामा काम गर्दै आएका तुलु तामाङलाई आगामी दिन कसरी चलाउने भन्ने चिन्ताले सताउँछ।
8: बाढी आउन भन्दा पहिले त ठिकै चलिरहेको थियो, र अहिले चाहिँ हामीलाई धेरै समस्या छ नि त। यो रात भने धेरै साथै त आउँदैन, यो पछि पछि हामी के गर्ने, कसरी कमाउने, कसरी चलाउने, सबैजना
6: बिदुर नगरपालिका वडा नम्बर 1 ढुङ्गेमा फर्निचर व्यवसाय गर्दै आएका रामबाबु श्रेष्ठलाई पनि उस्तै पीडा छ।
9: त्यो भए भरको अब काम गर्ने औजारहरू सबै बाढीले लग्यो, कहाँ गएर के गरेर कसरी जीवन चलाउने, के गर्ने, अलिकति सामान मात्रै पाए पनि धेरै हामीलाई रात हुन्थ्यो काम गर्ने औजार सौजार यताउति।
6: विनाशकारी बाढीले पुर्याएका क्षतिको विवरण संकलन गरी छिटै सुरक्षित स्थानमा पुनस्थापना सँगै जीविकोपार्जन कार्यहरूमा सामेल गर्न श्रमिकहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, BBC, नुवाकोट।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोसी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग,

0: अस्पतालमा उपचार गराइरहेका उनको अवस्था स्थिर रहेको जनाइएको छ। इजरायली प्रधानमन्त्रीले ती पाइलटलाई वास्तविक नायकको संज्ञा दिएका छन्। साउदी अरेबियामा पक्राउ गरिएका संदिग्ध हमलाकारीलाई संयुक्त अरब एमिरेट्स हस्तान्तरण गरिने अपेक्षा गरिएको नेतान्याहुले फक्स न्यूजलाई बताएका छन्। उनलाई उक्त घटनामा इरानको संलग्नताको कुनै संकेत देखिएको थियो भन्ने प्रश्न गरिएको थियो। अहिले नै जवाब दिनु हतार हुने बताएका नेतान्याहुले पक्राउ पाइलटमाथि साउदी अरेबियाले अनुसन्धान गरिरहेको बताए। युएईका प्रमुख अभियोजकले बिहिबार अनुसन्धान थालिएको बताउँदै सो घटनासँग कुनै आतंकवादी गतिविधिको सम्बन्ध रहे या नरहेको पनि जाँच गरिने बताएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित, हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरयाब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: नेपाली काङ्ग्रेसको देउबा समूहले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझाएको छ। सभापतिको हैसियतमा शेरबहादुर देउबाकै हस्ताक्षरमा बुझाइएको कार्यतालिकामा मङ्सिर 21 देखि 23 गतिसम्म काठमाडौँमा महाधिवेशन गर्ने गरी निर्वाचन आयोगलाई कार्यतालिका बुझाइएको हो। देउबा पक्षबाट प्राप्त कार्यतालिकालाई आयोगले 13 गते दर्ता गरेको छ भने फाइल खडा गरी अभिलेख राख्न सोही दिन तोकादेश भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुले विपदका बेला एकअर्कामाथि आरोप प्रत्यारोप भन्दा पनि साथ दिन आह्वान गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पराजुले
1: यतिखेर प्रतिपक्षले सरकारलाई खबरदारी गर्नु उसको लोकतान्त्रिक धर्मसँगै जिम्मेवारी पनि हो, तर खबरदारीसँगै विगतका उद्धार र पूर्व तयारीका समीक्षा, कमजोरीको सुधार र पीडितको पुनर्स्थापनामा सहकार्य गर्नु हामी सबैको साझा दायित्व हो। विपदले सरकार र प्रतिपक्ष छुट्याउँदैन, यसले हामी सबैको मानवीय चरित्र, राज्यको सामूहिक क्षमता परीक्षण गर्छ। त्यसैले यो समय आरोप होइन, तथ्यमा आधारित समीक्षा, रचनात्मक सहकार्य र परिणाममुखी काम गर्ने समय हो।
0: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो सरकारले सहकारी ठगी आरोपमा फरार जीवी राईलाई लुकाएर राखेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दुलाल
2: आफ्नो सरकार फाइल खोल्न नसक्ने, राज्य शक्तिको दुरुपयोग गरेर स्टन गर्दै सरकार त गर्न खोज्दै थियो नि त भन्ने भ्रम सिर्जना गर्ने अनि सांसदहरू संसदमा कराएर जनतालाई भ्रमित पार्ने कार्य नहोस्। सभामुख महोदय, विधि सम्मत भ्रष्टाचारलाई कानुनी कारवाहीको दायरामा ल्याइयोस्। रासोपाले बिर्सिएको सहकारी ठगीको आरोपमा विदेश भागेका जीवी राईलाई पक्राउ गरी स्वदेश ल्याइयोस्। हो या होइन सरकारले प्रश्न पारोस्। जीवी राई सरकारवादी साथीहरूसँग सम्पर्कमै छन् भन्ने हल्ला छ। सरकारले जवाफ दियोस् र भ्रष्टाचारीलाई कारवाही गरेकै आधारमा र जीवी राईलाई पक्रिएमा पनि अब सरकार नढालियोस्।
0: प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले हालैको बाढी पहिरो र विपदका बेला सरकार सिंह दरबारमा मात्र सीमित भएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापा
3: आज नागरिकहरूले सरकार कहाँ छ भनेर प्रश्न गरिरहेका छन्। म सरकारलाई दोष लगाउन मात्र यो प्रश्न गरिरहेको छैन। जहाँ नागरिक पहिरोमा फसेका छन्, बेपत्ता छन्, त्यहाँ सरकार पुग्नु पर्थ्यो। जहाँ राजमार्ग भत्किएको छ, त्यहाँ सरकारका उपकरण पुग्नु पर्थ्यो। जहाँ पुल बगेको छ, त्यहाँ वैकल्पिक आगमनको व्यवस्था हुनु पर्थ्यो। जहाँ खाद्यान्न, औषधि र अति आवश्यक सामग्रीको अभाव छ, त्यहाँ तत्काल राहत पुग्नु पर्थ्यो। सरकार सिंह दरबारमा मात्र देखिएर हुँदैन। विपद परेका दूर दराजका नागरिकले पनि सरकारको उपस्थिति अनुभूति गर्न पाउनु पर्छ। सम्माननीय सभामुख महोदय, म विशेष रूपमा सरकारसँग निम्न विषयमा तत्काल जवाफको माग गर्दछु। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि अहिले कुन कुन स्थानमा कति जनशक्ति पाएको छ? बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा तत्काल राहत, उद्धार, उपचार र पुनस्थापनाका लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ?
0: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले प्रधानमन्त्री कार्यालयभित्रैबाट नियुक्ति प्रक्रियामा नीतिगत मेलमात्र अपारदर्शिता भएको गम्भीर आरोप लगाउनु भएको छ। बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियामा सेटिङ र अपारदर्शिता भएको प्रमाण पेश गर्नुभएको छ।
4: पहिलो प्रमाण जेठ 12/2083 को प्रधानमन्त्री कार्यालयले यो केन्द्रको नियम र कार्यविधि टीओआरको मस्यौदा कोर्न एउटा आन्तरिक कार्यदल बनाउँछ र त्यसको संयोजक एक निजी उद्यमी किरण तिमसिनालाई तोक्छ। तिनै संयोजकले भोलि आफैले खाने जागिरको योग्यता र परीक्षाको नियम आफै लेख्छन्। दोस्रो प्रमाण भदौ 4/2083 मन्त्री परिषदबाट गठन आदेश स्वीकृत भएको भोलिपल्टै तिनै किरण तिमसिनाले लिङ्कडिनमा गर्वका साथ आफ्नो पञ्चलाइन लेख्छन्, ओ बॉय दिस वाज टफ। र दिन प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखा भित्र बसेर कर्मचारी प्रतीक कुँवरले यो सेटिङ समूहलाई बधाई दिँदै केक काटेर उत्सव मनाएको तस्विर सार्वजनिक गर्छन्। जब मिडियामा यसको विवाद बढ्छ, तब प्रमाण लुकाउन तिनै किरण तिमसिनाले यो पोस्ट सामाजिक सञ्जालबाट डिलिट गर्छन्। तेस्रो प्रमाण असोज 1 गते दिउँसो 4:16 बजे 27 जना आवेदक संकलन गरेर अचानक असोज 1 गते बेलुका 6 जनाको सर्टलिस्ट वेबसाइटमा हालिन्छ र भोलिपल्टै असोज 2 गते दिउँसो 2:30 बजेतिर अन्तर्वार्ता दिने फास्ट ट्र्याक ड्रामा मञ्चन गरिन्छ। सभामुख महोदय, सबैभन्दा शंकास्पद क्षण त्यति बेला देखिन्छ जब असोज 2 गतेको मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ताले विवादास्पद नियुक्तिको निर्णयमा एक शब्द पनि उच्चारण गर्नुहुन्न, निर्णय लुकाइन्छ, सूचना दबाइन्छ।
0: सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सुनित कुमार पोखरेलको संयुक्त इजलासले वीरेन्द्र र सञ्जीवलाई रिहा गर्न अस्वीकार गरेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार। घोषणा।
5: यो BFBS कुल घर में दियो हो।

0: यो PFBS गोर्खा रेडियो हो।
1: गुद्रुकले पकाउनु पर्दैन, सालीले फकाउनु पर्दैन, तर छन् केटाहरू, मेरो साली चाहिँ साली होइन के, महासाली हो, केही गरे पनि मान्दैन।

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ
4: नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि प्रति मेगावट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ विद्युत नियमन आयोगले पहिलो पटक हिलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुला गरेको हो छिमेकी देश भारतमा अभ्यासमा रहेको यो व्यवस्था नेपालमा भने भदौ 31 गतिदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याइएको थियो आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आगामी वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युतीय व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ राष्ट्रिय ग्रिड बाहेकका अन्य विशेष प्रसारण लाइनको शुल्क बारे भने छिट्टै निर्देशिका ल्याउने तयारी भएको छ
3: संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको छ नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले जारी गर्नुभएको विज्ञप्तिमा असोज 16 गते राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरिएको उल्लेख छ बागमती प्रदेश सरकारले बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्न संघ सरकारसँग 1 अर्ब अनुदान मागेको छ आज बसेको प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद बैठकले रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुननिर्माण र पुननिर्माणका लागि संघ सरकारसँग 1 अर्ब अनुदान माग गर्ने निर्णय गरेको हो प्रदेश सरकारका प्रवक्ता भरत बहादुर केसी
5: नेपाल सरकारसँग माग गर्ने सम्बन्धमा चाहिँ हामीले बागमती प्रदेशले चाहिँ 1 अर्ब रुपियाँ चाहिँ यो क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणका लागि चाहिँ नेपाल सरकारसँग अनुदानको माग गर्ने निर्णय गरेको छ
3: पर्सिदेखि भीषण वर्षाको सम्भावना नरहेको मौसम विभागले जनाएको छ विभागका मौसमविद रोजन लामिछानेले आउँदा 3 दिन ठूलो पानी नपर्ने बताउनु भएको हो
6: त्यो कारणले गर्दाखेरि चाहिँ आगामी 3 दिनसम्म पनि कुनै पनि पानी पर्न सक्ने सम्भावना ठुलो पानीको सम्भावना चाहिँ नरहेको देखिन्छ र अहिले चाहिँ हाम्रो तराईको क्षेत्रहरूतिर चाहिँ विशेष गरी बिहानको समयमा तराई र खोँचहरूमा उपत्यका खोँचहरूमा चाहिँ हुस्सु कुहिरो लाग्ने सम्भावना बढी देखिन्छ
3: लामिछानेले धान काट्न रोक्ने गरी वर्षा हुने नदेखिएको बताउनु भएको छ
6: त्यो कारणले गर्दाखेरि चाहिँ आगामी 3 दिनसम्म पनि कृषकहरूले चाहिँ अहिले धान काट्ने भनेर के कस्तो अवस्था छ भन्ने कुराहरू जुन सूचनाहरू जानकारी लिनको लागि हामीसँग सम्पर्कमा रहिरहेको हुनाले चाहिँ आगामी दिनमा चाहिँ त्यस्तो कुनै पनि मौसम प्रणालीले असर नगर्ने ठुलो पानी नपर्ने हुनाले चाहिँ धान काट्नु हुन र आवश्यक परेमा चाहिँ मौसम पूर्वानुमान महाशाखामा चाहिँ फोन गर्नु हुन अनुरोध गर्न चाहन्छु
3: मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परि बेपत्ता भएका मध्ये आज 8 जनाको शव भेटिएको छ बिहान 4 जनाको शव भेटिएको थियो अब खबर फटाफट
7: गएको सेप्टेम्बर 1 महिनामा 88,000 विदेशी पर्यटक भेत्रिए भारतबाट मात्रै 17,500 र चीनबाट 11,200 आए पोहोरको सेप्टेम्बर भन्दा यसपालि 10,000 बढी पर्यटक भेत्रिए केही निजी विद्यालयले आइतबार पनि पठन पाठन गरेको वीरगंज महानगरमा गुनासो आएपछि शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई महानगरको निर्देशन रूपन्देहीको सिद्धार्थनगर 1 शान्ति गेटको जाँच कक्षबाट 2 करोड 51 लाख भन्दा बढी मूल्यको गरगहना बरामद

0: भारतबाट नेपाल ल्याउँदै गरेको 2 किलो 600 ग्राम सुनका गहना सहित काठमाडौँ महानगर 19 बस्ने 46 वर्षीय इला पटेल सशस्त्रको नियन्त्रणमा। रसुवा भोटेपछि बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सडक खण्डमा ट्र्याक खोल्न सकियो। ट्र्याक खुले पनि अब ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी। महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालय ज्येष्ठ नागरिकका अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण आवश्यक पर्ने समूहको रूपमा मात्रै नहेरेर अब उनीहरूको ज्ञान सिप र अनुभवका अमूल्य स्रोत संरक्षण गर्ने मन्त्रालयको अवधारणा। दार्चुलाको मालिकार्जुन चार हुने नाथको ओजी गाड खोलामा स्वार्थ र हजुवाको भरमा 7 वर्ष अघि बनाइएको झोलुङ्गे पुल प्रयोगविहीन, 38,65,000 खर्चेर बनाइएको 77 मिटर लामो पुल जान जग्गा धनीले बाटो नदिएपछि अलपत्र। र पूर्वी चितवनको कालिका 6 का जङ्गबहादुर पुनले पालेका 106 घार मौरीमा चिनीको चास्नीका कारण संक्रमण बढ्यो। चास्नी दिएका मौरी झोक्राउने र मर्ने हुन थालेपछि नमुना परीक्षणका लागि काठमाडौँ ल्याइयो।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले हालैको बाढी पहिरो र विपदका बेला सरकार सिंहदरबारमा मात्र सीमित भएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापा
4: आज नागरिकहरूले सरकार कहाँ छ भनेर प्रश्न गरिरहेका छन्। म सरकारलाई दोष लगाउन मात्र यो प्रश्न गरिरहेको छैन। जहाँ नागरिक पहिरोमा फसेका छन्, बेपत्ता छन्, त्यहाँ सरकार पुग्नु पर्थ्यो। जहाँ राजमार्ग भत्किएको छ, त्यहाँ सरकारका उपकरण पुग्नु पर्थ्यो। जहाँ पुल बगेको छ, त्यहाँ वैकल्पिक आगमनको व्यवस्था हुनु पर्थ्यो। जहाँ खाद्यान्न, औषधि र अति आवश्यक सामग्रीको अभाव छ, त्यहाँ तत्काल राहत पुग्नु पर्थ्यो। सरकार सिंहदरबारमा मात्र देखिएर हुँदैन। विपद परेका दूर दराजका नागरिकले पनि सरकारको उपस्थिति अनुभूति गर्न पाउनु पर्छ। सम्माननीय सभामुख महोदय, म विशेष रूपमा सरकारसँग निम्न विषयमा तत्काल जवाफको माग गर्दछु। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि अहिले कुन कुन स्थानमा कति जनशक्ति पाएको छ? बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा तत्काल राहत, उद्धार, उपचार र पुनः स्थापनाको लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ?
3: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले जेएनजीको माग सम्बोधन गर्न सरकार पुरै चुकेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राई,
5: जेएनजीको मागहरू, जो जेएनजीको सपना पूरा गर्छु भनेर सरकार तपाईँको चाहिँ आएको सरकारले, आज तपाईँलाई म गम्भीरता साथ भन्न चाहन्छु, त्यही जेएनजी आन्दोलनमा सहभागी हुनेहरू जलाउ जलाउ ठोका भन्नेहरू सांसद मन्त्री हुने, अनि त्यही जेएनजी आन्दोलनमा सहभागी हुनेहरू जेल बस्नुपर्ने क्या हो? यो के समस्या हो? यो जेएनजी आन्दोलन परिवर्तनको लागि एउटा चाहिँ आन्दोलन हो कि यो कुनै अपराधी घटना हो? यो सम्बन्धी सरकारले गम्भीर भएर लाग्नुपर्छ है, नत्र फसिन्छ फेरि। मानव अधिकार आयोगले तपाईँको चाहिँ तयारी पारेको प्रतिवेदन सम्बन्धी सरकारको धारणा के हो र जेलमा भएको युवाहरूको धारणा के हो, घैतीहरू प्रतिको धारणा के हो, यत्रो अरबौँ खरबौँको तपाईँको संरचना जल्या छ, सरकार धारणा के हो? यो सम्बन्धी सरकार प्रष्ट हुनुपर्छ र सरकारको फेरि पूर्ण सम्बन्धी म ध्यान आकर्षण गर्न चाहन्छु।
3: उहाँले सरकारमा हुनेहरूले लोकप्रियताका लागि मन लाग्दै बोल्दै हिँडेको टिप्पणी गर्नु भएको छ।
5: भ्रष्टाचार सम्बन्धी थोरै कुरा गर्नु पर्यो। कतिजना पक्रिनु, कतिजना थुन्नु भयो? आज पक्रिन्छ, भोलि छोडिदिनु, के गरे आयो? कस्तो किसिमको सुशासन हो यो? कसरी काम गर्नु भएको छ सरकारले? राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो छाती भएको तपाईँले भन्नुभएको थियो कि ठुलो छाती नभएको मान्छेले आज सरकार चलाइरहेको हो यसो भने? नत्र भए के कुराले रोकिया छ तपाईँहरूलाई? निर्मल हत्याकाण्ड सम्बन्धी के हो तपाईँहरूको छानबिन कहाँ पुग्यो? कि तपाईँले पपुलरिटीको लागि मात्रै बोल्नु भएको हो? आज राजतरबार हत्याकाण्ड फाइल खोल्छु भन्नुभयो, कहाँ पुग्यो त्यो? के हुँदैछ? गृहबन्धु टी सर्ट के भयो? व्हाइट बडी काण्ड के भयो? यस्तै थुप्रै समस्याहरू छन्। यतिसम्म कि हामी सांसदीय समितिमा तपाईँको हिजो अस्ति एउटा मूल पानीमा गयौँ, एउटा तपाईँको चाहिँ करोडौँ रुपियाँ तपाईँको चाहिँ त्यहाँ चाहिँ भ्रष्टाचार अथवा चाहिँ राज्यको पैसा अनियमित गरेको मान्छे आज महिला आयोगको अध्यक्ष छन्। तपाईँले के कुरालाई रोकिया छ? दुई तिहाईको नजिक हुनुहुन्छ तपाईँहरू।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिन आचार्यले नेपाली मुद्राको आफ्नै आधिकारिक मुद्रा चिन्ह निर्धारण गर्न सरकारसँग माग गर्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्य,
6: संसारका जति पनि पावरफुल मुद्राहरू छन्, डलर, युरो, पाउन्ड अथवा जापानिज एन, इभन छिमेकी राष्ट्रको युआन र भारतकै भारूको पनि आफ्नै सिम्बोलहरू छ, तर आजसम्म पनि हामी नेपाली मुद्रामा चाहिँ नेपालीमा रुपैयाको एक्रोनिम रु र अङ्ग्रेजीमा चाहिँ नेपाली रुपिजको एनपिआर बनाएर काम गरिरहेछौँ। आजको यो ग्लोबल फिनटेक एजमा चाहिँ एउटा आफ्नै मौलिक युनिकोड सिम्बल भयो भने त्यसले चाहिँ हामीलाई धेरै कुराहरूमा सहज हुन्छ। एउटा देवनागरीको मौलिकता र राम्रो हाम्रो राष्ट्रको स्वाभिमान झल्किने एउटा मुद्राको सिम्बल बनाउनका लागि चाहिँ सभामुख मार्फत अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्कको चाहिँ ध्यान आकर्षण गराउँछु।
3: शरद ऋतुमा हिमाल आरोहणका लागि 69 मुलुकका 648 आरोहीले अनुमति लिएका छन्।
7: पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको हो। अनुमति लिनेमा 71 समूह छन्। 485 पुरुष र 163 महिलाले हिमाल चढ्न आँटेका विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिनुभएको छ। अनुमति लिनेमा सबभन्दा धेरै चिनका 118 जना छन्। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,00,000 रुपियाँ रोयल्टी सङ्कलन गरेको छ। आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबभन्दा धेरै मनासलु रहेको छ। मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 आरोहीले अनुमति लिएका छन्। सो हिमाल 8,163 मिटर अग्लो छ। विभागका अनुसार धौलागिरी 1, फुथाउ हिउँझुली, डाङ्गा हिउँझुली, बरुत्से, मकालु, गङ्गापूर्णा पश्चिम, थोरङ पिक र पेरी लगायत हिमालका लागि पनि अनुमति प्रदान गरिएको छ।
3: नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापक्षले 3,000 बढी ओडामा अधिवेशन गरेको छ। निर्वाचन समितिका संयोजक एगराज पोखरेलका अनुसार आज 3,191 ओडामा अधिवेशन सम्पन्न भएको हो। बाँकी ओडामा भोलि र पर्सी अधिवेशन हुनेछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

नेपाल राष्ट्र ब्याङ्कले सर्वसाधारणलाई सुकिलो तथा नयाँ नोट उपलब्ध गराइरहेको छ। यो वर्ष राष्ट्र ब्याङ्कले नयाँ नोट वितरण सम्बन्धी छुट्टै सार्वजनिक सूचना जारी नगरे पनि तीन दिन यता सुकिलो तथा नयाँ नोट उपलब्ध गराइरहेको हो। केन्द्रीय ब्याङ्कदेखि विभिन्न ब्याङ्क तथा वित्तीय संस्थामध्ये केहीले ग्राहकलाई नयाँ नोट दिन थालिसकेका छन् भने केहीले तयारी गर्दैछन्। गत वर्षको दशैंमा राष्ट्र ब्याङ्कले 2082 भदौ 29 गतेदेखि असोज 10 गतेसम्म सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाएको सूचना निकालेको थियो। राष्ट्र ब्याङ्कले कोविडदेखि नै दशैंमा बढ़ी माग हुने नयाँ नोटलाई चाडपर्वमा मात्रै नभई नियमित सटही सुविधा दिँदै आएको छ। सर्वसाधारणले अरू जुनसुकै बेला पनि केन्द्रीय ब्याङ्कको मुद्रा व्यवस्थापन विभागबाट सुकिलो नोट लिन सक्ने व्यवस्था रहेको राष्ट्र ब्याङ्कका प्रवक्ता गुरूप्रसाद पौडेलले जानकारी दिनुभएको छ। पौडेलका अनुसार विगत वर्ष जस्तै दशैं तिहारलाई मात्रै लक्षित गरी सर्वसाधारणको लाइन राखेर नयाँ नोट बाँड्ने परिपाटी अन्त्य भइसकेको छ। सर्वसाधारणले आफ्ना नजिकका ब्याङ्क तथा वित्तीय संस्थाको काउन्टरमा गएर ठूला दरका नोट साटेर वा चेक मार्फत रकम झिकेर साना दरका सुकिला नोटका प्याकेट लिन सक्ने उहाँको भनाइ छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागका निर्देशक केशव प्रसाद तिमिलसिन्हाले ब्याङ्कले वर्षभरि नै नोट साट्ने व्यवस्था गरिरहेकाले दशैंका लागि मात्रै भनेर छुट्टै सूचना जारी नगरिएको बताउनु भएको छ। 5 देखि 100 सम्मका नोटको एक सेटको 18,500 रुपियाँ हुने र दुई सेट गरी अधिकतम 37,000 रुपियाँसम्म एकजनाले लिन सक्ने व्यवस्था मिलाइएको छ। केही दिन यता नोट साट्ने सर्वसाधारणको चाप अलि बढ़ेको छ। वाणिज्य ब्याङ्कहरू मार्फत पनि सुकिलो नोट बजारमा पठाइरहेको तिमिल सिन्हाको भनाइ छ। कृषि विकास ब्याङ्कका प्रवक्ता हिमलाल पौड्यालका अनुसार ब्याङ्कले राष्ट्र ब्याङ्कबाट नयाँ नोट ल्याएर आफ्ना कर्पोरेट तथा ब्याङ्किङ कार्यालयहरू मार्फत सर्वसाधारणलाई वितरण गर्ने तयारी गरिरहेको छ। यस्तै माछा पुछ्रे ब्याङ्कले भने आउँदो हप्ता घटस्थापना अघिदेखि सर्वसाधारणका लागि वितरण शुरू गर्ने जनाएको छ। योपल्ट सर्वसाधारणलाई प्रति व्यक्ति करिब 18,500 रुपियाँसम्म सफा र मिश्रित नयाँ नोट उपलब्ध गराइने ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जानकारी दिनुभएको छ। राष्ट्र ब्याङ्कका प्रवक्ता पौडेलका अनुसार नेपालका 5,000 भन्दा बढी एटीएम मध्ये प्राविधिक रूपमा सम्भव र सहयोग गर्ने एटीएम मेसिनहरूबाट 100 रुपियाँका नोट झिक्न सकिने व्यवस्था मिलाउन ब्याङ्कहरूलाई भनिएको छ। ब्याङ्कहरूले एटीएमबाट पनि 100 रुपियाँका नोट निकाल्न सकिने गरी व्यवस्थापन गरिरहेको बताएका छन्। भारतले खानेतेलको आयातमा लाग्ने भन्सार फेरि घटाउँदा नेपालबाट भारततर्फ भइरहेको खानेतेलको निर्यातमा असर पर्ने देखिएको छ, जसका कारण नेपाली व्यवसायी चिन्तित भएका छन्। भारतले कच्चा पाम र भटमासको तेलको आधारभूत भन्सार 10%-5% झारेको छ। कच्चा सूर्यमुखी तेलको भन्सार 10%-0% शून्यमा झारिएको छ। कच्चा पाम र भटमासको तेलको कुल प्रभावकारी शुल्क करिब 16.5%-11% आएको छ। कच्चा सूर्यमुखी तेलको यस्तो शुल्क 16.5%-5.5% झारिएको छ। यस्तै पाम र भटमासको तेलको आधारभूत भन्सार 32.5%-27.5% झारिएको छ। सूर्यमुखी तेलको भन्सार 32.5%-22.5% आएको छ। भारत सरकारले कच्चा तेल र खानेतेलबीच 19.25% शुल्क अन्तर कायम राखिएको जनाएको छ। भारतले उपभोक्तालाई राहत दिन भन्सार घटाएको हो। नयाँ दर गएको 24 सेप्टेम्बरदेखि लागू भइसकेको छ। पछिल्लो एक वर्षमा भारतमा वनस्पति तेलको मूल्य करिब 20% बढेको थियो। भन्सार घटाएर आयात लागत कम गर्ने र मूल्य वृद्धिको दबाव घटाउने भारत सरकारको नीतिले नेपाललाई अर्को प्रभाव पार्ने देखिएको छ। नेपालले तेस्रो मुलुकबाट कच्चा खानेतेल आयात गरेर प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको छ। नेपाली उद्योगीहरूका अनुसार भारतले तेस्रो मुलुकबाट आउने तेलमा लगाउने भन्सार घटाउँदा नेपाली उद्योगले पाउँदै आएको भन्सार अन्तर कम हुन्छ। भारतमा अन्य मुलुकबाट कच्चा तेल आयात गर्दा अहिले पाम र भटमासमा प्रभावकारी शुल्क करिब 11% छ। सूर्यमुखीमा 5.5% मात्रै छ। नेपालबाट भारत निर्यात गर्दा भने भन्सार शून्य भन्सार सुविधा छ। भारतले तेस्रो मुलुकबाट हुने आयातको शुल्क घटाएपछि नेपालसँगको भन्सार अन्तर पहिलेको तुलनामा घटेको छ। यही कारण नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभमा दबाव पर्ने व्यवसायीहरूको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गुल्मीमा दशैंका लागि बिक्री गर्न तयार गर्दै गरेको तरकारी जन्य उत्पादन चार दिन अघि हावा र हुरीसँगै आएको भीषण पानीले नष्ट पारेपछि किसान मर्कामा परेका छन्। बुटवलबाट छवि पाण्डे।
4: गुल्मी ओर्ली चौरकी कमला भण्डारी तयार हुन लागेको तरकारी मात्रै नभई भर्खरै रोपेको सानो सानो बेर्ना समेत पानीले ध्वस्त बनाएको गुनासो गर्नुभयो।
5: अब टिपेका टिपे हालियो नटिपेकाहरू जम्मै अब काँक्राका बिरुवा जम्मै क्षति भयो, सबै मुन्टा तन्त्र माटोमा लत्रियो, उत्पादन हुन कम हुने भयो।
4: गुल्मीको सिर्सेनी अर्जेवाकी शान्ता पौडेललाई पनि गत साता परेको हावाहुरी सहितको ठुलो पानीले तरकारी बाली नष्ट गरेकोमा चिन्तित बनाएको छ। उता तरकारी बालीमा गुल्मीमा भएको क्षतिको बारेमा कृषि ज्ञान केन्द्र गुल्मीले अझै तथ्याङ्क सङ्कलन गरिसकेको छैन। केन्द्रकी फिल्ड निरीक्षक ज्ञानु पन्थीले किसानहरूले धान खेत समेत बाढीले बगाएको र तरकारी खेतीमा ठुलो क्षति पुर्याएको भन्दै गुनासो गर्ने गरेको सुनाउनु भयो।
6: खेती त गरेको कतिपय ठाउँमा ऊ पनि बगाह के अरे खेतहरू पनि लह अलिकति धानहरू गरेर नाच्थ्यो हो, तर ठ्याक्कै अब यति भनेर ठ्याक्क बाहिरपट्टि टमाटरहरूको लगाउनु भएको थियो, त्यो अब भित्र राखेको त ठिकै छ, बाहिर लगाएको जम्मै पानीले गर्यो।
4: गुल्मीका अधिकांश किसानको तरकारी जन्य उत्पादन सदरमुकाम तम्घासदेखि बुटवल भैरहवा र भारतसम्म पुग्ने गरेको छ।
3: उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गाको सुरुङ मार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने 284 जना सवारी चालकलाई कार्यवाही गरेको छ। सुरुङ मार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने र बाटो अवरोध गर्ने चालकलाई कार्यवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेलाई कार्यवाही गरिएको हो। सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुल्ला गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यले प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो। सिमदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन कार्यदल गठन गरिने भएको छ। औषधिको उत्पादन बढाउनका साथै कच्चा पदार्थका लागि जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन र उपभोगको सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय भएको हो। समितिका कार्यकारी निर्देशक डाक्टर प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोली सम्मिलित कार्यदल गठन गर्ने निर्णय भएको हो। कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीले भत्काएको झोलुङ्गे पुल आगामी हिउँदसम्म नबन्ने निश्चित भएको छ। संघ प्रदेश स्थानीय सरकारका प्रतिनिधिले बाढ़ी नघटेसम्म पुल पुननिर्माणको काम गर्न नसकिने निष्कर्षमा पुगेका हुन्। दोधारा चाँदनी नगरपालिकाका सूचना अधिकारी सुरेश सिंह साउद,
7: निरीक्षणपछि चाहिँ कस्तो प्रतिबद्धता आएको छ? हिउँदसम्म चाहिँ स्थानीयवासीले 3-4 किलोमिटर पर पर्ने पक्की पुल नै प्रयोग गर्नुपर्ने हो अथवा त्यो अगाडि नै बन्ने अवस्था पनि हुनसक्छ?
8: त्यो अगाडि नै बन्ने सम्भव छैन। कस्तो छ भने महाकाल नदीको चाहिँ एकदमै त्यो महाकाल नदी तीव्र गतिमा चाहिँ हुन्छ अहिले, त्यस कारण चाहिँ अहिले सम्भव छैन। अब यो पानी चाहिँ रोक्यो भने, अलिकति पानीको मात्रा चाहिँ कम भयो भने त्यसपछि चाहिँ मात्रै सम्भव हुने हो अरे। अहिले तत्कालको लागि चाहिँ पैदल यात्रीको रूपमा अनि सवारी साधन चातपाङ्रे सवारी साधनदेखि लिएर सबैको लागि चाहिँ त्यही एउटा मात्रै विकल्प हो, अब फोर लेन पुलको पक्की पुल प्रयोग गर्नु।
7: दूरी त बढ्ने भयो तर त्यसले गर्दाखेरि चाहिँ खाद्यान्न, दैनिक उपभोग्य वस्तु त्यसमा चाहिँ असर पर्ने अवस्था चाहिँ छैन?
8: छैन सर, छैन, त्यो त असर त पर्दैन सर। सबै हाम्रो चाहिँ पिच बाटो नै हो, पुरै भिन्दतर दोद्रा चाँदनीलाई जोड्ने त्यो सबै पिच बाटो नै छ। त्यसको खाद्यान्नदेखि लिएर त्यस्तो लत्ता कपडा त्यस्तो समस्या त छैन।
7: त्यसो भए नगरपालिकाले, प्रदेश सरकारले, सङ्घीय सरकारले आगामी हिउँदयामसम्ममा पुल निर्माणका लागि के काम गर्दै हुनुहुन्छ?
8: हिजो मात्रै हाम्रो कार्यपालिका समेत बसेर, कार्यपालिकाबाट पनि चाहिँ हाम्रो यो सङ्घीय सरकारलाई समेत त्यो पत्रचार गरेर चाहिँ चाँडोभन्दा चाँडो त्यसको पहल कदमी गरियोस् भनेर चाहिँ हामीले चाहिँ पहल गर्ने भनेर निर्णय पनि गरेका छौँ हिजो कार्यपालिकाबाट। हिजो मुख्यमन्त्रीदेखि लिएर माननीय मन्त्रीज्यूहरू समेत आउनु भएको थियो सुदूरपश्चिम प्रदेश सरकारको, उहाँहरूले चाहिँ त्यही प्रतिबद्धता जाहेर गर्नुभएको छ र छिटोभन्दा छिटो पुलको पुनर्निर्माण होस् भन्ने हाम्रो चाहना पनि हो। यो पर्यटकीय क्षेत्रमा चाहिँ सुदूरपश्चिमकै उसमा भनौँ न अब के अरे यो पर्यटकीय गन्तव्य स्थलको रूपमा थियो हाम्रो पूर्वदेखि लिएर विभिन्न नेपालको विभिन्न ठाउँबाट चाहिँ अवलोकन अध्ययन अवलोकन गर्नको लागि पनि यो हाम्रो दुधरा चाँदनी झुलुङ्गे पुल चाहिँ एकदम गन्तव्यको रूपमा रहेको थियो।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: રેડિયો સૈન્ય સમુદાયમાં પેલાય ભરી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકરમાં બંધોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોરખા રેડિયો હો ગોરખા રેડિયો
1: कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सुशासन कायम गर्ने मामिलामा सरकारमाथि गम्भीर प्रश्न उठेका बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा नेता आङदेम्बेले मानवाधिकार आयोगको प्रतिवेदन भदौ 24 पछि भागेका हजारौं कैदी कहाँ छन् भन्नुभएको छ।
2: मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारले किन हिम्मत गरिराखेको छैन? भदौ 23 घटना देख्ने सुन्ने र चिच्याउने सरकार भदौ 24 आगजनी तोडफोड र आतताई घटना किन देख्दैन अनि किन सुन्दैन? कारागारबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन सरकारलाई कुन कानूनले छेकेको छ या केको डर उहाँहरूको मनमा पसिरहेको छ? मैले त्यो बुझिरहेको छैन।
1: विकास निर्माणमा सरकारको गति फिल्डमा नदेखिएको उहाँको भनाइ छ।
2: नेपालमा योजना छन्, बजेट छन्, प्रतिबद्धता पनि छन्, तर जनताको प्रश्न एउटै छ, काम कहिले हुन्छ? सडक किन समयमा बन्दैन? पुल किन समयमा सम्पन्न हुँदैन? आयोजना किन वर्षौंसम्म अलपत्र हुन्छ? जथाभावी पूर्वाधार विनाशको अकल्पनीय कारण पनि बन्न सक्ने देखेपछि तिनको पुनर्विचार कहिले गर्ने? ठेक्काको म्याद किन बार बार थपिन्छ? हामीलाई अब शिलान्यासको सरकार होइन, यो स्वयं सत्ता पक्षले नै भनेको कुरा हो। सम्पन्नताको सरकार चाहिएको हो। सरकारको मूल्याङ्कन भाषणको संख्याले होइन, सम्पन्न आयोजनाको संख्याले निर्धारण गर्नुपर्छ।
1: भोटेको सिबाडी प्रभावितहरू अस्थायी आश्रय स्थलमा कहिलेसम्म बस्नुपर्ने भनेर उहाँले सोध्नु भएको छ।
2: विपद कोषमा पर्याप्त रकमको जो पनि भयो, तर प्रभावित व्यक्ति र परिवार अझै आश्रय स्थलमै छन्। सरकार हराएको महसुस किन गरिराखेको छ? म सभामुखजी मार्फत म सोध्न चाहन्छु। मानिसहरू थप विचलीमा परिरहेका छन्। यसबाट राज्य प्रभावितहरूप्रति करुणाहीन मात्र होइन, सामान्य कर्तव्यबाट विमुख देखिएको छ। भएको स्रोत परिचालन गर्न नसक्ने या कम प्राथमिकताका क्षेत्रमा खर्च गर्ने असंवेदनशील चरित्र लोकतान्त्रिक सरकारलाई शोभा दिँदैन।
1: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाई दुबईको जहाज उद्धारमा भारतीय मूलका चालकको प्रशंसा गर्नुभएको छ। घटनाको भोलिपल्ट बोल्दै मोदीले छुरा प्रहार सहेर विमान नियन्त्रणमा लिएको भन्दै चालक स्मिथ मच्छरलाई सम्झाउनु भएको छ।
3: स्मिथ के दीर्घायु के लिए, स्मिथ के उत्तम स्वास्थ्य के लिए प्रार्थना करें और भारत के गौरव के बढ़ाने वाले भाई स्मिथ का अभिनंदन करें।
1: मोदीले घटनापछि चालकका आमा बुवासँग समेत कुरा गरेको बताउनु भएको छ। इजरायलका प्रधानमन्त्रीले आतंकवादी हमलाबाट बचिएको बताएको मोदीले उल्लेख गर्नु भएको छ।
3: और जैसे आज इजरायल के प्रधानमन्त्री ने कहा कि इस हिंदुस्तानी ने 9/11 होने से बचा लिया। हर देशवासी के लिए स्मिथ का ये पराक्रम हमें गौरव से भर देता है।
1: दुबईबाट तेल अभिव उडेको विमान साउदी अरबको आकाशमा पुगेपछि ओमनका सहचालकले छुरा प्रहार गरे पनि मच्छरले यात्रु र जगेडा चालकको सहायतामा विमान सुरक्षित ओह्राल्नु भएको थियो। चालक मच्छर आक्रमणमा परेपछि सो विमानलाई इजरायलका प्लम्बर यात्रुले भिडियो हेरेको ज्ञानको आधारमा नियन्त्रणमा राखेको बताएका थिए। अब खबर फटाफट।
4: गएको सेप्टेम्बर 1 महिनामा 88,000 विदेशी पर्यटक भित्री भारतबाट मात्रै 17,500 र चीनबाट 11,200 आए। पोहोरको सेप्टेम्बर भन्दा यसपालि 10,000 बढी पर्यटक भित्रिए। केही निजी विद्यालयले आइतबार पनि पठन पाठन गरेको वीरगंज महानगरमा गुनासो आएपछि शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई महानगरको निर्देशन। रूपन्देहीको सिद्धार्थनगर 1 शान्ति गेटको जाँच कक्षबाट 2,51,00,000 भन्दा बढी मूल्यको गरगहना बरामद। भारतबाट नेपाल ल्याउँदै गरेको 2,600,000 सुनका गहना सहित काठमाडौँ महानगर 19 बस्ने 46 वर्षे इला पटेल सशस्त्रको नियन्त्रणमा। रसुवा भोटेपछि बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सडक खण्डमा ट्र्याक खोल्न सकियो। ट्र्याक खुले पनि अब ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी। महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालय ज्येष्ठ नागरिकका अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण आवश्यक पर्ने समूहको रूपमा मात्रै नहेरेर अब उनीहरूको ज्ञान सिप र अनुभवका अमूल्य स्रोत संरक्षण गर्ने मन्त्रालयको अवधारणा। दार्चुलाको मालिकार्जुन चार, हुनेनाथको ओजी गाड खोलामा स्वार्थ र अजुवाको भरमा 7 वर्ष अघि बनाइएको झोलुङ्गे पुल प्रयोगविहीन, 38,65,000 खर्चेर बनाइएको 77 मिटर लामो पुल जान जग्गा धनीले बाटो नदिएपछि अलपत्र। र पूर्वी चितवनको कालिका छका जङ्गबहादुर पुनले पालेका 106 घार मौरीमा चिनीको चास्नीका कारण संक्रमण बढ्यो।
1: अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS कुल कर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो सरकारले सहकारी ठगी आरोपमा फरार जीवी राईलाई लुकाएर राखेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलाल
4: आफ्नो सरकार फाइल खोल्न नसक्ने राज्य शक्तिको दुरुपयोग गरेर स्टन्ट गर्दै सरकार त गर्न खोज्दै थियो नि त भन्ने भ्रम सिर्जना गर्ने अनि सांसदहरू संसदमा कराएर जनतालाई भ्रमित पार्ने कार्य नहोस्। सभामुख महोदय विधि सम्मत भ्रष्टाचारलाई कानुनी कारवाहीको दायरामा ल्याइयोस्। रासोपाले बिर्सेको सहकारी ठगीको आरोपमा विदेश भागेका जीवी राईलाई पक्राउ गरी स्वदेश ल्याइयोस्। हो या होइन सरकारले प्रश्न पारोस्। जीवी राई सरकारवादी साथीहरूसँग सम्पर्कमै छन् भन्ने हल्ला छ। सरकारले जवाब दियोस् र भ्रष्टाचारीलाई कारवाही गरेकै आधारमा र जीवी राईलाई पक्रिएमा पनि अब सरकार नढालियोस्।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुसबु ओलीले प्रधानमन्त्री कार्यालयभित्रबाटै नियुक्ति प्रक्रियामा नीतिगत मिलोमत र अपारदर्शिता भएको गम्भीर आरोप लगाउनु भएको छ। प्रतिनिधि सभामा बोल्दै सांसद ओली
5: पहिलो प्रमाण जेठ 12/2083 को प्रधानमन्त्री कार्यालयले यो केन्द्रको नियम र कार्यविधि टीओआरको मस्यौदा कोर्न एउटा आन्तरिक कार्यदल बनाउँछ र त्यसको संयोजक एक निजी उद्यमी किरण तिमसिन्हालाई तोक्छ। तिनै संयोजकले भोलि आफैले खाने जागिरको योग्यता र परीक्षाको नियम आफै लेख्छन्। दोस्रो प्रमाण भदौ 4/2083 को मन्त्री परिषदबाट गठन आदेश स्वीकृत भएको भोलिपल्टै तिनै किरण तिमसिन्हाले लिङ्कडिनमा गर्वका साथ आफ्नो पञ्चलाइन लेख्छन् ओ बॉय दिस वाज टफ। र सोही दिन प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखा भित्रै बसेर कर्मचारी प्रतीक कुँवरले यो सेटिङ समूहलाई बधाई दिँदै केक काटेर उत्सव मनाएको तस्विर सार्वजनिक गर्छन्। जब मिडियामा यसको विवाद बढ्छ तब प्रमाण लुकाउन तिनै किरण तिमसिन्हाले यो पोस्ट सामाजिक सञ्जालबाट डिलिट गर्छन्। तेस्रो प्रमाण असोज 1 गते दिउँसो 4:16 बजे 27 जना आवेदक संकलन गरेर अचानक असोज 1 गते बेलुका 6 जनाको शर्टलिस्ट वेबसाइटमा हालिन्छ र भोलिपल्टै असोज 2 गते दिउँसो 2:30 बजेतिर अन्तर्वार्ता दिने हतारो फास्ट ट्र्याक ड्रामा मञ्चन गरिन्छ। सभामुख महोदय सबैभन्दा शंकास्पद क्षण त्यति बेला देखिन्छ जब असोज 2 गतेको मन्त्री परिषद बैठक पछि सरकारका प्रवक्ताले विवादास्पद नियुक्तिको निर्णयमा एक शब्द पनि उच्चारण गर्नुहुन्न। निर्णय लुकाइन्छ, सूचना दबाइन्छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सूर्यबहादुर तामाङले 3 महिनाभित्र गरीब विपन्नलाई निशुल्क उपचार गराउने पुरानो प्रतिबद्धता पूरा नगरी आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङ
6: सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुहुन्थ्यो गोजीमा पैसा नहुने गरीब विपन्न जनताले उपचार पाउनुपर्छ। यो नारा अहिले भुलेको हो कि अथवा भुलाइएको यही सदन मार्फत म गम्भीर रूपमा ध्यान गर्न चाहन्छु। कम्तीमा पनि नेपाली जनताले 2/3 नजिकको बहुमतको सरकार हामीलाई दिएको छ। धेरै कुरा गर्न नसके पनि कम्तीमा स्वास्थ्य निशुल्क गर्न सक्यो भने साँच्चीकै हाम्रो चाहिँ जय जय नै हुनेछ भन्ने मलाई लाग्छ। त्यसै कारण नयाँ कानून अथवा विधेयक दर्ता गरेर भए पनि कम्तीमा 3 महिनाभित्र स्वास्थ्य निशुल्क हुन पर्यो भनेर म जोरदार माग गर्न चाहन्छु र यदि हुन सकेन भने 3 महिनाभित्र चाहिँ आमरण अनसन बस्ने पनि म घोषणा गर्न चाहन्छु।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले विपदका बेला एकअर्कामाथि आरोप प्रत्यारोप भन्दा पनि साथ दिनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पराजुली
7: यतिखेर प्रतिपक्षले सरकारलाई खबरदारी गर्नु उसको लोकतान्त्रिक धर्मसँगै जिम्मेवारी पनि हो। तर खबरदारीसँगै विगतका उद्धार र पूर्व तयारीका समीक्षा कमजोरीको सुधार र पीडितको पुनर्स्थापनामा सहकार्य गर्नु हामी सबैको साझा दायित्व हो। विपदले सरकार र प्रतिपक्ष छुट्याउँदैन, यसले हामी सबैको मानवीय चरित्र राज्यको सामूहिक क्षमता परीक्षण गर्छ। त्यसैले यो समय आरोप होइन तथ्यमा आधारित समीक्षा रचनात्मक सहकार्य र परिणाममुखी काम गर्ने समय हो।
3: सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ।
8: नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि प्रति मेगावट मासिक झण्डै 4,13,000 रुपियाँ तोकिएको छ। विद्युत नियमन आयोगले पहिलो पटक हिलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुला गरेको हो। छिमेकी देश भारतमा अभ्यासमा रहेको यो व्यवस्था नेपालमा भने भदौ 31 गतेदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याइएको थियो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आगामी वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युतीय व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સંય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓનર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाल विद्युत प्राधिकरणले विद्युत दुर्घटनामा परि गम्भीर घाइते भएका रामी सापका विनोद तामाङलाई उपचार खर्चसहित 17,78,000 रूपियाँ दिने भएको छ. प्राधिकरण सञ्चालक समितिको बैठकले रामीसाप 5 सिमल भन्ज्याङ खर्ख भित्तेमा विद्युत दुर्घटनामा घाइते भएका तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अङ्गभङ्ग बापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो. 27 वर्षीय तामाङ 11 केभी वितरण लाइनको अस्थायी स्ट्रेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा पर्नु भएको थियो. 20 वर्ष जागिर खाएका र 55 वर्ष उमेर कटेका कर्मचारीलाई स्वैच्छिक अवकाशको कानूनी व्यवस्था खुलाइएको छ. निजामती विधेयकको दफा 60 स्वैच्छिक अवकाशबारे व्यवस्था गरिएको हो. विधेयकमा निजामती कर्मचारीले जुनसुकै बखत राजीनामा दिएर स्वैच्छिक अवकाश लिन सक्ने भनिएको छ. महोत्तरी बलवा नगरपालिकाको बन्चौरी र महोत्तरी गाउँपालिकाको गोरीगमा तथा मडई बस्ती नजिक रातु नदीको बाँध भत्किँदा जलेश्वर जलमग्न भएको छ. बुधबार साँझदेखि निकास नहुँदा पानी जम्दै गएर जलेश्वर बजार क्षेत्र जलमग्न भएको हो. जलेश्वर 1 नगरपालिका चोकदेखि हटिया क्षेत्रमा पानी छ. 3 ठाउँमा भत्किएको बाँधले मडै गोरीगमामा खेत काटेर नोक्सान पुर्याएको छ. वर्षेनी यिनै ठाउँमा बाँध भत्किने गरेको महोत्तरी 6 गोरीगमाका किसान भोला महतोले जानकारी दिनुभएको छ. बाढीले पोटाउने बेलाको धान लडाएर सोत्तर बनाएको छ. गएको वर्ष पनि बन्चौरीमा बाँध फुटेको थियो. जलेश्वर डुबानमा परेपछि यातायातका साधन चलाउन र हिँडुल गर्न असजिलो भएको स्थानीयले बताएका छन्. कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले सुशासन कायम गर्ने मामिलामा सरकारमाथि गम्भीर प्रश्न उठेका बताउनु भएको छ. प्रतिनिधि सभा बैठकमा उहाँले मानवाधिकार आयोगको प्रतिवेदन भदौ 24 पछि भागेका हजारौं कैदी कहाँ छन् भन्नुभएको छ.
4: मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारले किन हिम्मत गरिराखेको छैन. भदौ 23 घटना देख्ने, सुन्ने र चिच्याउने सरकार भदौ 24 आगजनी, तोडफोड र आतताई घटना किन देख्दैन अनि किन सुन्दैन. कारगारबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन सरकारलाई कुन कानूनले छेकेको छ या केको डर उहाँहरूको मनमा पसिरहेको छ, मैले त्यो बुझिरहेको छैन.
3: विकास निर्माणमा सरकारको गति फिल्डमा नदेखिएको उहाँको भनाइ छ. भोटेकोसी बाढी प्रभावितहरू अस्थायी आश्रय स्थलमा कहिलेसम्म बस्नुपर्ने हो भनेर उहाँले सोध्नु भएको छ.
4: विपद कोषमा पर्याप्त रकमको जो पनि भयो तर प्रभावित व्यक्ति र परिवार अझै आश्रय स्थलमै छन्. सरकार हराएको महसुस किन गरिरहेको छ म सभामुखजी मार्फत म सोध्न चाहन्छु. मानिसहरू थप बिचल्लीमा परिरहेका छन्। यसबाट राज्य प्रभावितहरूप्रति करुणाहीन मात्र होइन सामान्य कर्तव्यबाट विमुख देखिएको छ. भएको स्रोत परिचालन गर्न नसक्ने या कम प्राथमिकताका क्षेत्रमा खर्च गर्ने असंवेदनशील चरित्र लोकतान्त्रिक सरकारलाई शोभा दिँदैन.
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिन आचार्यले नेपाली मुद्राको आफ्नै आधिकारिक मुद्रा चिन्ह निर्धारण गर्न सरकारसँग माग गर्नुभएको छ. प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्य,
5: संसारका जति पनि पावरफुल मुद्राहरू छन् त डलर, युरो, पाउन्ड अथवा जापानिज एन, इभन छिमेकी राष्ट्रको युआन र भारतकै भारूको पनि आफ्नै सिम्बोलहरू छ. तर आजसम्म पनि हामी नेपाली मुद्रामा चाहिँ नेपालीमा रुपैयाँको एक्रोनिम रु र अङ्ग्रेजीमा चाहिँ नेपाली रुपियाँ बिचको एनआरएफ एनपिआर बनाएर काम गरिरहेछौँ. आजको यो ग्लोबल फिनटेक एजमा चाहिँ एउटा आफ्नै मौलिक युनिकोड सिम्बल भयो भने त्यसले चाहिँ हामीलाई धेरै कुराहरूमा सहज हुन्छ. एउटा देवनागरीको मौलिकता र राम्रो हाम्रो राष्ट्रको स्वाभिमान झल्किने एउटा मुद्राको सिम्बल बनाउनका लागि चाहिँ सभामुख मार्फत अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्कको चाहिँ ध्यान आकर्षण गराउँछु.
3: सन् 2026 सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन्.
6: नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा 88,248 पर्यटक नेपाल आएका हुन्. यो संख्या अघिल्लो वर्ष अर्थात् सन् 2025 सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो. सन् 2025 सेप्टेम्बरमा 78,711 पर्यटक नेपाल आएका थिए. यस वर्ष भोटेकुसी बाढी र असोजको 8 देखि 11 गतेसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच पनि संख्या भने घटेको छैन। यस वर्षको सेप्टेम्बरमा विद्रेका जम्मा पर्यटकमध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशका छन्। भारतबाट मात्र 17,425 पर्यटक आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 7% भन्दा धेरैले बढेर 11,212 पुगेको छ।
3: उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गाको सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गर्ने 284 जना सवारी चालकलाई कार्यवाही गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय सदनका दुवै सदनको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदैछन्। मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले जारी गर्नुभएको विज्ञप्तिमा आज राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ। सशस्त्र प्रहरीले भैरहवाबाट करिब 2,52,00,000 रुपियाँ बराबरका सुनका गहना बरामद गरेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा थापाले काठमाडौँ 19/46 वर्षीया इला पटेलले नेपाल ल्याउँदै गरेको सामग्री शंका लागेर खानतलासी गर्दा सीमा सुरक्षा गुल्म डण्डाको सशस्त्र प्रहरी टोलीले गहना बरामद गरेको जानकारी दिनुभएको छ। रोपन्देहको सिद्धार्थनगर 1 शान्ति गेटमा जाँच गर्ने क्रममा सशस्त्रले 1 किलो सुनका गहना बरामद गरेको हो। पक्राउ गरिएकी महिलालाई बरामद गहना सहित भैरहवा भन्सार कार्यालय रूपन्देहीमा बुझाइएको छ। गुल्मीमा दशैंका लागि बिक्री गर्न तयार गर्दै गरेको तरकारीजन्य उत्पादन 4 दिन अघि हावा र हुरीसँगै आएको भीषण पानीले नष्ट पारेपछि किसान मर्कामा परेका छन्। बुटौलबाट छवि पाण्डे।
4: गुल्मी ओर्ली चौरकी कमला भण्डारी तयार हुन लागेको तरकारी मात्रै नभई भर्खरै रोपेको सानो सानो बेर्ना समेत पानीले ध्वस्त बनाएको गुनासो गर्नुभयो।
5: अब टिपेका टिपे हालियो, नटिपेकाहरू जम्मै अब काँक्राका बिरुवा जम्मै क्षति भयो, सबै मुन्टा तन्त्र माटोमा लत्रियो, उत्पादन हुन कम हुने भयो।
4: गुल्मीको सिर्सेनी अर्जेवा कि शान्ता पौडेललाई पनि गत साता परेको हावाहुरी सहितको ठूलो पानीले तरकारी बाली नष्ट गरेकोमा चिन्तित बनाएको छ। उता तरकारी बालीमा गुल्मीमा भएको क्षतिको बारेमा कृषि ज्ञान केन्द्र गुल्मीले अझै तथ्याङ्क सङ्कलन गरिसकेको छैन। केन्द्रकी फिल्ड निरीक्षक ज्ञानु पन्थीले किसानहरूले धान खेत समेत बाढीले बगाएको र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको भन्दै गुनासो गर्ने गरेको सुनाउनु भयो।
6: खेती त गरेको कतिपय ठाउँमा ऊ पनि बगाह के अरे खेतहरू पनि लह अलिकति धानहरू गरेर नाच्थ्यो हो, तर ठ्याक्कै अब यति भनेर ठ्याक्क बाहिरपट्टि टमाटरहरूको लगाउनु भएको थियो, त्यो अब भित्र राखेको त ठिकै छ, बाहिर लगाएको जम्मै पानीले गर्यो।
4: गुल्मीका अधिकांश किसानको तरकारी जन्य उत्पादन सदरमुकाम तम्घासदेखि बुटुवल भैरहवा र भारतसम्म पुग्ने गरेको छ।
3: नेपाल राष्ट्र ब्याङ्कले सर्वसाधारणलाई सुकिलो तथा नयाँ नोट उपलब्ध गराइरहेको छ। यो वर्ष राष्ट्र ब्याङ्कले नयाँ नोट वितरण सम्बन्धी छुट्टै सार्वजनिक सूचना जारी नगरे पनि 4 दिन यता सुकिलो तथा नयाँ नोट उपलब्ध गराइरहेको हो। केन्द्रीय ब्याङ्कदेखि विभिन्न ब्याङ्क तथा वित्तीय संस्थामध्ये केहीले ग्राहकलाई नयाँ नोट दिन थालिसकेका छन् भने केहीले तयारी गर्दैछन्। गत वर्षको दशैंमा राष्ट्र ब्याङ्कले 2082 भदौ 29 गतेदेखि असोज 10 गतेसम्म सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाएको सूचना निकालेको थियो। राष्ट्र ब्याङ्कले कोविडदेखि नै दशैंमा बढी माग हुने नयाँ नोटलाई चाडपर्वमा मात्रै नभई नियमित सटही सुविधा दिँदै आएको छ। सर्वसाधारणले अरू जुनसुकै बेला पनि केन्द्रीय ब्याङ्कको मुद्रा व्यवस्थापन विभागबाट सुखिलो नोट लिन सक्ने व्यवस्था रहेको राष्ट्र ब्याङ्कका प्रवक्ता गुरूप्रसाद पौडेलले जानकारी